एक्सी बयासीमा राष्ट्रिय बाल अधिकार परिषदले हराएका वा अपहरणमा परेका 8,179 जना बाल बालिकाको उद्धार नै गरेको हो। हराएका बाल बालिका मध्ये 575 जनाको खोज तलाश जारी रहेको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार फेवारिसे फेला परेका 409 जना, सड़क बालबालिका 204 समेत गरी कुल 8,792 बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2,285 बालक र 5,690 बालिका समेत गरी 7,975 जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। 216 जना अस्थायी पुनर्स्थापना केन्द्रमा राखिएको छ भने 601 जना बालबालिकाको स्पष्ट विवरण खुल्ने गरी प्रतिवेदन तयार पनि गरिएको छैन।

0: को अवसर में सेंसई का होम अप्लायंसर को खरीद में आकर्षक उपहार तथा कैश बैक। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, सेमी ऑटोमेटिक में 1 केजी एरियल, एयर कंडीशनर में इंस्टॉलेशन साथ इंस्टेंट कैश बैक पनी, र बम्पर में हीरो स्प्लेंडर प्लस मोटरसाइकिल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद कर सकिन्छ। यो नया वर्ष को अवसर में बेको का विभिन्न होम अप्लायंसर को खरीद में कैश बैक तथा स्योर शॉर्ट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिश वॉशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन, फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद कर सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता र टिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।
3: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 82-83 को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थाहरूलाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि नै अवलम्बन गरिएको पेचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ।
2: यसपटक मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। कार्ययोजनामा भनिएको छ यस वर्षको मनसूनको पूर्वानुमान सन् 2014, 2016 र 2022 मनसून मौसमसँग मिल्दो जुल्दो देखिन्छ।
3: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यान आकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका सातका वडाध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बसेका छन्। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरना थालेको रिजालले गुइयाबारी स्वामीवास बभई सड़कको स्तर उन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि धरनामा बसेका हुन्।
2: दैनिक उपभोग्य खाद्यान्न, चामल, फलफूल तथा तरकारीमा प्रयोग भएका रासायनिक तथा विषादी प्रयोग भएको र नियन्त्रणमा सम्बन्धित निकायको भूमिका नपुगेको भन्दै उपभोक्ता अदालतले प्रतिवादीलाई 7 दिने म्याद जारी गरेको छ। बिहिबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्र राज रेग्मी र सदस्य आनन्द राज पोखरेलको इजलास संयुक्त म्याद जारी गरेका हुन्।
3: नेपालमा विद्युतीय सवारी साधन प्रति बढ़दो आकर्षण सँगै बजाज श्वेतक इभीले आफ्नै विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँ बजारमा आफ्नो नयाँ सेवा सूचितक एक्सपीरियन्स जोन सञ्चालनमा ल्याएको छ। नयाँ स्वरूप राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय द्विपाङ्गे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।
2: अति सीमान्तकृत समुदाय मुसहरको बसोबास रहेको इटहरी 17 र 1 बालबालिका गरीबी र अशिक्षाका कारण केही वर्ष अघिसम्म नगन्य मात्र विद्यालय पढ्न जाने गर्थे। ती बालबालिका कतिपय बाबुआमा जाडरक्सी खाएर रमाउने गर्थे, जसले गर्दा मुसहर बस्तीमा चेतनाको स्तर टेट लाग्दो थियो। चेतनाको स्तरको मापकेलाई मान्ने विद्यालय जाने बालबालिका पनि घरमा गएर पढ्ने चलन थिएन, तर पछिल्लो समय यो अवस्थामा परिवर्तन आएको छ। स्थानीय टोल विकास संस्थाको अगुवाईमा मुसहरसँगै त्यस बस्ती तथा आसपासका क्षेत्रका थारू, दनुवार, कुमर, राई, लिम्बू र तामाङका बालबालिकालाई नियमित विद्यालय पढ़ाउने अभियान 2 वर्ष अघि संचालन गरियो, जसले विद्यालय बाहिर रहेका प्राय बालबालिका विद्यालय भर्ना भए।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14* *#*#डायल गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: राष्ट्रीय वाणिज्य बैंक को अत्यन्तै जरूरी सूचना। आफ्नो मोबाइल मा आएको ओटीपी कोड कसैलाई नबाड्नुहोस्। स्क्रीन शेयरिंग एप बाट टाढै रहनुहोस्। तपाईको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रीय वाणिज्य बैंक तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो तीन दिने चीन भ्रमण सम्पन्न गरेका छन्। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिले गरेको यो भ्रमणले विश्वको ध्यान तानेको थियो। आफ्ना समकक्षी चीनिया राष्ट्रपति शी जिनफिङसँगको तीन दिने शिखर सम्मेलनका क्रममा विभिन्न समस्याहरूको समाधान भएको राष्ट्रपति ट्रम्पले दावी गरेका छन्। तर सहमति भएको भनिएका ठूला सम्झौताहरू भने अहिलेसम्म सार्वजनिक भएका छैनन्।
5: अब खेल र खेलाड़ीका खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बन बिना शर्त फुकुवा गरेको छ। एन्फामाथि सरकारको निलम्बन फिर्तासँगै विश्व फुटबल महासंघ फिफाद्वारा निलम्बन गर्ने सम्भावना टरेको छ। सरकारले एन्फामाथि निलम्बन गरेपछि फिफाले पत्र मार्फत प्रतिबन्ध गर्ने चेतावनी दिँदै आएको थियो। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेप र शिक्षा तथा खेलकुद मन्त्रालयसँग एन्फाको दुई दिनदेखिको छलफलपछि तीन आरोप लगाउँदै राखेपले एन्फामाथि तीन महिने निलम्बन गरे त्यसपछि त्यो निलम्बनको विरूद्धमा फिफाले तत्काल निलम्बन बिना शर्त फुक्का नभए नेपालको अन्तर्राष्ट्रिय सदस्यता जोखिममा पार्ने चेतावनी दिएको थियो।
4: अब विचार विश्लेषण। यदि सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सफलतापूर्वक कार्यान्वयन गर्यो भने त्यो केवल राजनैतिक उपलब्धि मात्रै हुनेछैन, त्यो त नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठूलो सामाजिक आर्थिक रूपान्तरण मध्ये एक हुनेछ। नेपाललाई केवल सड़क भवन र भाषणले मात्रै विकसित बनाउन सकिँदैन। वास्तविक विकास तब हुन्छ जब प्रत्येक नागरिकले सुरक्षित आवास, सम्मानजनक जीवन र उत्पादनशील अवसर प्राप्त गर्नेछन्। भूमिहीनलाई घर दिनु राज्यको दायित्व हो। रोजगारी सहितको कृत बस्ती निर्माण गर्नु खर्च नभई राष्ट्र निर्माणको आधार हो। अब नेपाल सामु एउटै प्रश्न छ। यो सरकार पनि विगतका सरकारहरू जस्तै सामान्य समस्यालाई बोकेर हिँड्ने सरकार बन्ने वा समस्यालाई अवसरमा बदल्दै सरकार बन्नेछ, रोजाई बालेन सरकारकै छ। सुकुम्बासीलाई समस्या देख्ने कि अवसर शीर्षकमा अनलाइन खबरमा डाक्टर आरसी लामिछानेले लेख्नु भएको विचार हो।
5: त्यस्तै रगतको मोलमोलाई गर्ने समाज शीर्षकमा प्रदीप सापकोटाले नागरिक दैनिकमा लेख्नुहुन्छ। नजिकबाट हामी सबैले नियालीको विशेष सन्दर्भ हो नछुइने परिषद। उपलोचात भनिएकाहरूको दमन र शोषणको सत्य कथा हो यो। उपलोचात भनिएकाहरूले कथित दलितका छोरीहरूमाथि गरेका यौन शोषणका उदाहरण यहाँ प्रशस्त छन्। मान्छेको जात मान्छे बाहेक अरू केही छैन भन्ने सन्देश पनि हो यो। कथाहरूले समाजको वर्तमान परिवेश र परिस्थितिलाई अभिव्यक्त गरेका छन्। समाजमा विद्यमान विभिन्न समस्या, परम्परागत मूल्य, मान्यता तथा संस्कृतिहरूको कलात्मक प्रस्तुति कथामा पाइन्छ।
4: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
9: सुन्नुहोस् त,
8: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: वन डरेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
12: अनुरोधक
13: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु अध्यक्ष नाथुराम चौधरी थारू मोबाइल 9847383438 तथा समस्त वन उपभोक्ता समिति परिवार
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
14: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 2 गते शनिबार, सन 2026 मे 16 तारीख जेठ कृष्ण पक्षको औंसी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका सुर्खेतको बुलबुले एफएम 107.6 मेगाहर्ज र बझाङको रेडियो बझाङ 91 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, विदेशी मुद्रा संचिति बलियो तर जोखिम कायमै।
0: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै, आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न महालेखाको सुझाव। चार्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा

0: बढ़ीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआईएमबीएका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश।
1: इरानले 20 वर्षीय आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई, इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी।
0: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो।
2: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
2: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्र बैंकले आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हालको लचिलो नीतिगत व्यवस्थालाई निरन्तरता दिएको छ। केन्द्रीय बैंकले विदेशी विनिमय संचित पर्याप्त रहेको, मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको र वित्तीय क्षेत्र स्थिर रहेको निष्कर्ष निकाल्दै नीतिगत व्यवस्थामा ठूलो परिवर्तन नगरेको जनाएको छ। राष्ट्र बैंक अनुसार चालू आर्थिक वर्षको शुरूदेखि अपनाइएको लचिलो मौद्रिक नीति आर्थिक वर्षको अन्त्यसम्म नै जारी रहनेछ। हिजो जारी भएको तेस्रो मासिक समीक्षामा ब्याज दर करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात सीआरआर र वैधानिक तरलता अनुपात एसएलआर जस्ता व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन। यद्यपि ब्याज दर करिडोरलाई अझ प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई दिइने स्थायी निक्षेप सुविधाको व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको पहिलो 9 महिनामा औसत उपभोक्ता मुद्रास्फीति 2.39% मात्र रहेको छ, जुन राष्ट्र बैंकको 5% लक्ष्यभन्दा निकै कम हो। तर बैंकले मध्य पूर्वमा जारी युद्धले आउँदो महिनामा मूल्य वृद्धिमा दबाव पार्न सक्ने चेतावनी दिएको छ। राष्ट्र बैंक अनुसार विदेशी मुद्रा संचित निकै सहज अवस्थामा छ। 82 चैतसम्मको संचितले 18.4 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ, जबकि लक्ष्य कम्तीमा 7 महिनाको आयात धान्न पर्याप्त संचित कायम गर्नु हो। राष्ट्र बैंकले विगत 3 वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहेको जनाएको छ। कर्जा विस्तार अपेक्षाभन्दा सुस्त रहेको छ। बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढ़ेको राष्ट्र बैंकले स्वीकार गरेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
0: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ़दै गएको छ। आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार देशको कुल बेरुजु कार्यवाही गरी टुंगो लगाउनु पर्ने सहित 15,43,00,000,000 रूपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय अध्यावधिक बेरुजु र कार्यवाही गरी टुंगो लगाउनु पर्ने रकम भने बेरुजालाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जस अनुसार आवधिक बेरुजु 7,55,17,00,000,000 रूपियाँ हो भने कार्यवाही गरी टुंगो लगाउनु पर्ने

0: 7 खर्ब 87 अर्ब 86 करोड़ देखिन्छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 को मात्रै बेरुजो 88 अर्ब 9 करोड़ 11 लाख रूपियाँ रहेको छ। गएको भदौ 23 र 24 मा भएको नवयुवा आन्दोलनका क्रममा भौतिक क्षतिका कारण सेस्त्रा पेश नभएर 179 कार्यालयको 1 खर्ब 47 अर्ब 90 करोड़ रूपियाँको लेखा परीक्षण हुन नसकेको महालेखाले जनाएको छ। महालेखा परीक्षक तोयाम रायले सरकारी निकायमा सुशासन कायम नहुँदा बेरुजु रकम बढ़दै गएको बताउनुभयो। महालेखा परीक्षकको कार्यालयले औल्याएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन नहुँदा बेरुजु अंकमा वृद्धि देखिएको उहाँको भनाइ छ। सार्वजनिक गरिएको बेरुजु मध्ये सबैभन्दा ठूलो हिस्सा संघ मातहतका कार्यालय तथा निकायको रहेको छ। महालेखाले सुझाएको मार्गचित्र अनुसार महालेखाले वित्तीय अनुशासनका लागि कानून संशोधनदेखि अनुत्पादक र निष्प्रभावी संस्थाको पुनर्संरचनासम्म सुधार गर्नुपर्ने उल्लेख छ। वित्त व्यवस्थापन, वैदेशिक सहायता, विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन अन्तर्गत 24 शीर्षकमा सुधारको उपाय सुझावका रूपमा प्रस्तुत गरिएको छ। खर्चमा दोहोरोपन अन्त्य, विकास सहायता, गैर सरकारी संस्थाको खर्चमा एकद्वार प्रणाली, पूर्वानुमान योग्य बजेट र आयोजना, त्यसको नियमित अनुगमन, स्रोत बिनाका आयोजनालाई निरुत्साहन गर्न पनि महालेखाले सरकारलाई बुदागत रूपमा सुझाव दिएको छ। महालेखाले शासकीय सुधार अन्तर्गत कानून तर्जुमा तथा संघीयता कार्यान्वयनलाई जोड़ दिएको छ। संविधान कार्यान्वयन गर्ने विषयसँग प्रत्यक्ष रूपमा सम्बन्धित संघीय निजामती सेवा, शिक्षा सेवा लगायतका सेवा प्रवाहलाई प्रभावकारी बनाउन आधारभूत कानून तर्जुमा र समय सापेक्ष बनाउनुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। विद्यमान कानूनमा बाझिएका तथा अस्पष्ट प्रावधान संशोधन गर्न पनि महालेखाले सुझाव दिएको छ। वस्तु वा सेवा खरिदको विषयमा देखिएका व्यतिथि अन्त्य गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। विकास आयोजनामा मुआवजाको आवरणमा हुने रकम दुरूपयोग नियन्त्रण गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
1: सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकआउट नहुने भएको छ।
0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ। वैशाख 29 मा पक्राउ परेका उहाँलाई प्रहरीले जाहेरी जमानतमा थुनामुक्त समेत गरिसकेको छ। पाण्डेको तर्फबाट श्रीमती निरू दहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चले पाण्डेलाई हाजिरी जमानतमा रिहा गर्न 3 शर्त राखेको छ। देश बाहिर जान परे अदालतको अनुमति लिनुपर्ने, अनुसन्धान अधिकारी ले खोजेको समयमा उपस्थित हुनुपर्ने र निवेदकले रोजेको एक वरिष्ठ अधिवक्ताको जिम्मा लगाउने शर्त सर्वोच्चका रहेका छन्। नेपाल प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरिएको आरोपमा लोन रिकभरी कमिटी एलआरसी का अध्यक्ष समेत रहेका पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ऋण लिलामीमा व्यापारिक विश्वासघातको अर्थ लगाई सीईओ पाण्डे पक्राउ पर्नु भएको थियो।
1: कायाकैरनमा मूल्य पारदर्शिता सप्ताह बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फंड को आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला। मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सा दिने व्यवस्थामा सर्वोच्चको रोक, एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, बजारमा सामान किन्दा मूल्य फरक फरक हुनु, अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा बढ़ी रकम असुल्नु, बिल नदिनु वा मूल्य सूची नै नराखी बिक्री गर्नु जस्ता समस्या उपभोक्ताको लागि नौलो विषय होइनन्। यस्ता गुनासो बढ़िरहेकै बेला सरकारले अहिले मूल्य पारदर्शिता सप्ताह संचालन गरेको छ। मूल्य पारदर्शिता सप्ताह अभियानको मुख्य उद्देश्य बजारमा मूल्य पारदर्शिता कायम गर्नु, उपभोक्तालाई सचेत बनाउनु र व्यवसायलाई कानूनी दायरामा ल्याउनु। थप जानकारी सहित साथी महेश गिवाली।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको मूल्य पारदर्शिता सप्ताह अभियान कार्यान्वयन गर्ने जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई दिइएको छ। विभागले आफ्ना निरीक्षण अधिकृतको टोली तथा देशभर रहेका वाणिज्य कार्यालयहरू मार्फत दैनिक बजार अनुगमन गरिरहेको जनाएको छ। विभागका अनुसार दैनिक 3-5 टोली बजारमा परिचालन गरिएका छन् भने 5 वाणिज्य कार्यालयले पनि नियमित निरीक्षण भइरहेको विभागका शाखा अधिकृत विशाल मिश्र बताउनुहुन्छ।
4: त्यसको लागि हामी विभागको काम अन्तर्गत अनुगमन गर्ने, लेभलको सुनिश्चितता गर्ने भन्ने जिम्मेवारी थियो। हामीले हाम्रो निरीक्षण अधिकृतको टोली र वाणिज्य कार्यालय समेतबाट त्यो दैनिक अनुगमन गरिरहेछौं।
3: विभागका अनुसार यो नयाँ कानून नभई पहिलेदेखि नै उपभोक्ता संरक्षण ऐनमा व्यवस्था गरिएका प्रावधानलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास हो। बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, मूल्य बढ़ाएर बेच्ने वा उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति नियन्त्रणका लागि पनि अभियान उपयोगी हुने अपेक्षा गरिएको छ। यद्यपि विभागले यसलाई पूर्ण समाधान भन्दा पनि सचेतना र निगरानी केन्द्रित अभियानका रूपमा व्याख्या गरेको छ। नियमित अनुगमनका क्रममा कानून विपरीत गतिविधि भेटिए उपभोक्ता संरक्षण ऐन अनुसार कार्यवाही भइरहेको छ। अभियानले बजारमा तत्काल ठूलो परिवर्तन ल्याउने दावी नगरे पनि उपभोक्तामा चेतना वृद्धि हुने विश्वास गरिएको छ। पछिल्लो समय खाद्यान्न खरिद गर्दा उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानी बसे जस्तै अब उपभोक्ताले एमआरपी पनि हेरेर सामान किन्ने संस्कार विकास होस् भन्ने उद्देश्य अभियानको हो।
4: नियमित अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन अनुसार चाहिँ प्रतिकूल केही देखिएमा त्यसको कार्यवाही हुने गर्छ। त्यसको हामीले दैनिक विज्ञप्ति पनि निकाल्ने गरेका छौँ। अहिले पनि उपभोक्ताले आफूले खरिद गर्दाखेरि मूल्य हेरेर खरिद गर्नु भन्ने खालको सन्देश पनि प्रवाह गरेछौँ हामीले। हिजो अस्ति खाद्यान्न वस्तुमा म्यानुफ्याक्चरिङ डेट र एक्सपायरी डेट हेर्ने बानी बसाले जस्तै एमआरपी पनि हेर्ने बजारमा अलिकति अवेरनेसको लेभल बढेको छ। हाम्रो यहाँ आएको इन्क्वायरी अरू हिसाबले पनि त्यो कुरा चाहिँ मूल्य पारदर्शितामा रोल प्ले गर्छ।
3: विभागका अनुसार बजारलाई पारदर्शी बनाउने जिम्मेवारी सरकारको मात्र होइन, व्यवसायी, निजी क्षेत्र र उपभोक्ता सबैको साझा भूमिका आवश्यक हुन्छ। यदि उपभोक्ताले मूल्य नहेरी सामान किन्ने प्रवृत्ति त्यागे र मूल्य सूची माग गर्न थाले भने त्यसले व्यवसायीलाई पनि नियम पालना गर्न दबाव बढ्छ। उपभोक्ताले बजारमा ठगी, बढ़ी मूल्य असुली वा अन्य अनियमितता भेटे वाणिज्य विभाग, वाणिज्य कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न विभागका शाखा अधिकृत विशाल मिश्र आग्रह गर्नुहुन्छ।
4: एउटा निकाय त हामी पनि भयौं, वाणिज्य विभागमा पनि गर्न पाइयो, 1137 हटलाइन नम्बर हो। त्यस बाहेक सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको छ। वाणिज्य कार्यालयहरू छन् तत्त ठाउँमा चाहिँ सजिलो भए अनुसार उजुरी गर्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: सरकारले राष्ट्रिय अनुसन्धान विभाग, गुप्तचर विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत ल्याएको छ। वैशाख 30 बसेको मन्त्री परिषद बैठकले कार्य विभाजन नियमावली स्वीकृत गर्दै गृह मन्त्रालय मार्फत पुर्याइएको विभागलाई प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र फर्काउने निर्णय गरेको हो। गएको असोजमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालय मार्फत रहेको यस विभागलाई गृह मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको थियो। नेपाल सरकारका 4 सुरक्षा निकायमध्ये प्रमुख इन्टेलिजेन्स संस्थाका रूपमा कार्यालयमा स्थापित यो विभाग आन्तरिक एवं राष्ट्रिय सुरक्षाको लागि आवश्यक सबै प्रकारका सूचना संकलन गर्ने जिम्मेवारी बोकेको संघीय संरचना हो। स्थापना कालदेखि नै नीतिगत स्पष्टता नहुँदा गुप्तचर विभाग राजनीतिक नेतृत्वको तानातानमा पर्दै आएको छ। अहिलेसम्म यस विभागलाई कुन निकाय मातहत राखेर सञ्चालन गर्ने भन्ने विषयमा स्थायी नीति बन्न नसकेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सगरमाथा आधार शिविर वैशाख 29/2083 फुर्दिकी शेर्पा 51 वर्षीय शेर्पा शिखर सुन उक्लनु अघिको अभ्यास अन्तर्गत 3 दिन लगाएर क्याम्प 3 पुगेर बेस क्याम्पमा फर्किनु भएको छ। उहाँ सगरमाथा होइन यसपटक लोत्से चढ़दै हुनुहुन्छ। बेस क्याम्पबाट हिँडेको 24 घण्टामा शिखर छोएर फेरि बेस क्याम्प फर्किने र नयाँ रेकर्ड राख्ने सपना सहित, तर उहाँको आरोहण करियर बारे कुरा थाल्दा भविष्यको आफ्नो सपना भन्दा पहिले विगतमा श्रीमानले देखेका सपनाको कुरा गर्नुहुन्छ। श्रीमान मिङमा शेर्पा आइसफल डाक्टर हुनुहुन्थ्यो, उहाँ सम्झिनुहुन्छ आइसफल डाक्टर अर्थात त्यस्ता अनुभवी शेर्पाहरू जसले आरोहीका लागि सुरक्षित बाटो बनाइदिन्छन् र त्यसको मर्मत सम्मार पनि गर्छन्। फुर्दिकीका श्रीमानले त्यसो गर्दा गर्दै जीवन गुमाउनु भएको थियो भन्छिन्। एभरेस्टको टुप्पोमा पुग्नु उहाँको धेरै इच्छा थियो। खुम्बु आइसफलमा एक्सिडेन्ट भयो, उहाँको एउटा सपना थियो त्यो पूरा भएन। सन् 1975 जापानकी जुनको ताबेईले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राखिएता 50 वर्षमा 100 महिलाले उहाँको पच्चा पछ्याए, कोही फर्किएनन्। सगरमाथाको काखमा अन्तिम विश्राम लिए, फर्किनेले इतिहास रचे र रचिरहेका छन्। सगरमाथा चढ़िरहेका फुर्दिकीहरू शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाई ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
6: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
6: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बिहानै गोलभेडाको बोट बोकेर कृषि मेला स्थलतर्फ हिँड्दै गर्दा काभ्रेको पाँचखाल नगरपालिका 4 का किसान भरत दुनवारको मन भारी थियो। केही हप्ता यता उहाँको गोलभेडा खेतीमा समस्या देखिएको थियो। बिरूवाका पात सुक्दै जाने, डाँठ कमजोर हुने र फल कुहिन थालेपछि उहाँ चिन्तित बन्नु भएको थियो। उहाँले गाउँघरका एग्रोभेट धाउनुभयो, घरेलु उपचारको विधि पनि अपनाउनुभयो, कम घातक विषादीको पनि प्रयोग गर्नुभयो, तर समस्या झन बढ्दै गयो। अब त खेती नै सखाप हुने हो कि भन्ने डर लागेको थियो। किसान भरत दुनवारले भन्नुभयो, तर उहाँलाई एउटा कुरा थाहा थिएन, मानिसको जस्तै बिरूवाको पनि उपचार हुन्छ र त्यसका पनि प्लान्ट डाक्टर हुन्छन्। प्यारो हरियो नेपाल र पाँचखाल नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि मेलाबारे जानकारी पाएपछि उहाँ गोलबेडाका बिरूवा नै बोकेर मेला स्थल पुग्नुभयो। त्यहाँ पुगेपछि प्लान्ट डाक्टरले बिरूवाको परीक्षण गरे, समस्या आलुबाट सर्ने रोगका कारण भएको पहिचान भयो। मानिस बिरामी हुँदा अस्पताल पुग्छन्, पशु बिरामी हुँदा पशु चिकित्सक खोजिन्छ, तर बिरूवामा रोग लाग्दा धेरै किसान अझै पनि अनुमानकै भरमा विषादी हाल्ने गर्छन्। यही कारण उत्पादन घट्ने, लागत बढ़ने र किसान निराश बन्ने समस्या बढ़िरहेको कृषिका प्राविधिकहरू बताउँछन्। यस्ता समस्या समाधानको लागि पछिल्लो समय प्लान्ट डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ। प्लान्ट डाक्टरहरूले बिरूवाको रोग पहिचान मात्र गर्दैनन्, किसानलाई बालीचक्र, मौसम अनुसार खेती, माटो व्यवस्थापन, सिंचाई तथा रोगको रोकथाम बारे समेत परामर्श दिने गर्छन्। बिरूवाका पनि डाक्टर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा 20 वर्षको निलम्बनलाई स्वीकार गर्ने बताउनु भएको छ। ट्रम्पले इरानले 20 वर्ष आणविक कार्यक्रम निलम्बन गरे पुग्ने बताएको बीबीसीले जनाएको छ। यसअघि उहाँले इरानलाई युरेनियम सम्वर्धन स्थायी रूपमा बन्द गर्न आह्वान गर्दै आउनुभएको थियो। इरानसँग अमेरिकी धैर्यता टुट्दै गइरहेको र वार्तामा कुनै सफलताको संकेत नरहेको पनि ट्रम्पले बताउनु भएको छ। इजरायल र अमेरिकी सेनाले गएको फेब्रुअरी 28 इरानमा हवाई आक्रमण शुरू गरेका थिए। यसबीचमा वार्तालाई सहज बनाउन युद्ध विराम गरिएको छ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 भ्रमण सकेर चीनबाट अमेरिका फर्काउनु भएको छ। चीनमा दुई देशबीचको सम्बन्धका साथै इरानसँगको वार्ता लगायतका विषयमा छलफल भएको थियो।
2: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 25 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई 7 विकेटले हराएको छ। हिजो लखनऊमा भएको खेलमा चेन्नईले दिएको 188 रनको लक्ष्य लखनऊले 16 ओभर 4 बलमा 3 विकेट गुमाउँदै भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 187 रन बनाएको थियो। अंक तालिकामा चेन्नई 12 खेलमा 12 अंकसहित 6 र समान खेलमा 8 अंकसहित लखनऊ पुछारमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुकी र राति मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मधेश प्रदेशको एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्यूचर सिटी अर्थात नियम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: कुनै समय विज्ञापन राख्नका लागि पालो कुर्नुपर्ने होर्डिङ बोर्डहरू अहिले भने खाली र सुनसान देखिन थालेका छन्। शहरका चोकमा, घरका छतमा र सड़कका छेउछाउमा ठड़ाइएका धेरै बोर्डहरूमा यति बेला विज्ञापन छैनन्। विज्ञापन नभएपछि व्यवसायले तिनको मर्मत सम्भारमा समेत चासो दिएका देखिँदैन। डिजिटल बजार र नीतिगत अस्पष्टता बाधक रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सरकारी निकायहरूमा सूचना प्रविधि र उपकरण खरिद एवं प्रयोगमा हुने लापरवाहीको उजागर गरेको छ। ठूलो पैसा खर्च गरेर सफ्टवेयर, ल्यापटप, ट्याब्लेट जस्ता उपकरण खरिद गर्ने तर तिनको उचित प्रयोग र पुनः प्रयोग नगर्ने प्रवृत्तिले राज्यकोषमा व्यवहार थपिएको आशय प्रतिवेदनमा छ।
1: सांसदहरूले वर्खे धान रोप्न ठिक्क परेका किसानलाई मागे जति रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।
2: महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन पद्धतिमा विभिन्न कमी कमजोरी रहेको औल्याएको छ। प्रतिवेदनका अनुसार निष्क्रिय लाभ गराएका खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको देखिएको छ।
1: आउँदो आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पठाउनुपर्ने मिति गुज्रिरहँदा पनि बागमती प्रदेशका मन्त्रालयहरूले आवश्यक सिलिङ समेत प्राप्त गर्न नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका सातका वडा अध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बस्नु भएको खबर नागरिक दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको
2: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, विदेशी मुद्रा संचिति बलियो तर जोखिम कायमै।
1: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै, आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न मालेखाको सुझाव।
2: 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश।
1: इरानले 20 वर्षे आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई, इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी।
2: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आईपीएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारले कर्मचारीलाई राजनीतिक क्रियाकलापमा भाग लिन रोक लगाएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना कर्मचारी जस्ता देखिने मान्छे गफ गरिरहेका छन्। नजिकै रहेको पत्रिकामा लेखिएको छ, कर्मचारीले राजनीति गर्न नपाउने, अनि त्यो हेरेर एकजना कर्मचारी भन्दैछन्, जानेको काम नै त्यही थियो, देश त ठप्पै हुने भयो नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: दुई पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोध
6: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, दुम्सी कपिलवस्तु। सम्पर्क नम्बर 98570-52001।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोध
2: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुम्सी कपिल वस्तु। सम्पर्क नम्बर 98570-50714।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छु दीपिका सुनार। तपाई यो खबर एफएम ब्यान्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनी प्रदेश सरकारद्वारा मन्त्रालय संख्या 8 कायम गर्ने तयारी, हाल 12 मन्त्रालय। राष्ट्रियता र समृद्धिका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको मुख्यमन्त्री आचार्यको भनाई। बाणगामा साताव्यापी बजार अनुगमन तीव्र, धेरै पसल तथा व्यवसाय दर्ता नै नगरी संचालनमा रहेको भेटियो। मापदण्ड अनुसार सरसफाई व्यवस्थापन तथा गुणस्तरीय सामग्री बिक्री सुनिश्चित गर्न आग्रह। कपिलवस्तुमा आर्थिक गणना तीव्र, 11,000 भन्दा बढ़ी तथ्याङ्क संकलन। कुल 71 कर्मचारी परिचालन, बाँकी व्यवसाय तथा प्रतिष्ठानलाई सत्य र पूर्ण विवरण उपलब्ध गराउन आग्रह। बैंकका कर्मचारी कार्कीले अदालतले तोकेको 50 लाख दरोटी बुझाउन सकेनन्, ठगी मुद्दामा कारागार चलान। हिजो प्युठानमा बिहान दुर्घटना, 2 घटनास्थलमै ज्यान गयो। र 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक। सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्काल रूकावट नहुने।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 मन्त्रालय संख्या 8 कायम गर्ने गरी तयारी अघि बढ़ाएको छ। प्रदेश सरकारको कार्य सम्पादनलाई चुस्त, छरितो र मितव्यायी बनाउने उद्देश्य सहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा हिजो भएको मन्त्री परिषद बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ। लुम्बिनीमा हाल 12 मन्त्रालय रहेका छन्। प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिइने भएको छ। बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सवारी साधन नवीकरण तथा पटके सेवा सञ्चालन सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। अब आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था कार्यालय नभएको जिल्लाको हकमा सवारी दर्ता किताब नवीकरण, बिल बुक, अस्थायी बाटो इजाजत सेवा प्रदान गर्ने निर्णय गरिएको छ। गुल्मी, अर्घखाँसी, प्युठान, रोल्पा, रूकुम पूर्व र बर्दियाको हकमा घरेलु तथा साना उद्योग कार्यालयबाट गर्ने साथै दाङ जिल्लाको हकमा घरेलु तथा साना उद्योग कार्यालयबाट समेत संचालन गर्ने निर्णय गरिएको हो। बैठकले प्रदेश सचिवको पदमा जिम्मेवारी तोक्ने निर्णय गरेको छ। नारायण प्रसाद अर्याललाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुशीला अर्याललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको हो। बैठकले अध्ययन पूर्व स्वीकृति तथा अध्ययन विधा स्वीकृति सम्बन्धी कार्यविधि 2083 आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी सम्बन्धी नियमावलीलाई प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको छ। वन तथा वातावरण मन्त्रालयले आगामी वन हस्तान्तरणका लागि नेपाल सरकारलाई सिफारिश गर्ने तथा निजी वनमा भएका रूखको कटान उपयोग ओसारपोसार बिक्री वितरण तथा अनुगमन सम्बन्धी कार्यविधि 2083 सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताउनु भएको छ। दाङको बेलजुडीमा हिजो आयोजित लुम्बिनी प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाड़ीहरूको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह रहेको उल्लेख गर्नुभयो। उहाँले खेलकुदले जिल्ला प्रदेश र देशलाई विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। मुख्यमन्त्री आचार्यले पछिल्लो समय युवाहरू कुलतमा फस्नु चिन्ताको विषय बनेको बताउँदै उनीहरूलाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले राष्ट्रपति रनिङ सील्डमा सहभागी खेलाड़ीहरूलाई हौसला प्रदान गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न आग्रह गर्नुभयो। प्रदेश खेलकुद विकास परिषदको आयोजनामा शुरू भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका 12 जिल्लाका विद्यार्थी खेलाड़ीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल तोकान्दो कराते उसु कबड्डी र एथलेटिक्स विधाका खेलहरू समावेश रहेका छन्। प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव तिरण दाज गौतमको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सीता शर्मा चौधरी लगायत खेल क्षेत्रका अगुवा प्रशिक्षक तथा खेलाड़ीहरूको सहभागिता रहेको छ। बारगंगा नगरपालिकाले संचालन गरेको साताव्यापी बजार अनुगमनका क्रममा नगर क्षेत्रका धेरै पसल तथा व्यवसाय दर्ता नै नगरी संचालन भइरहेको पाइएको छ। उपभोक्ताको स्वास्थ्य व्यवसायको वैधानिकता तथा बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले शुरू गरिएको अनुगमन अभियान अन्तर्गत नगरका विभिन्न क्षेत्रमा टोली परिचालन गरिएको हो। नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रीता कुमारी चौधरी सहित विषयगत शाखाका कर्मचारी, उपभोक्ता अधिकारकर्मी तथा सरकारवाला सम्मिलित तीनवटा टोलीले वडा नम्बर 7 को बनगाई क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमन टोलीमा विषयगत शाखा प्रमुख लिस बहादुर केसी, मदन घिमिरे, उपभोक्ता हित संरक्षण मंचका सचिव हिमानन्द पौडेल कोपिल लगायतको सहभागिता रहेको थियो। अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायीले नगरपालिका दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मूल्य सूची नराखेको, म्याद गुज्रेका सामग्री बिक्रीका लागि राखिएको, सरसफाईमा लापरवाही गरिएको तथा आवश्यक कानूनी प्रक्रिया पूरा नगरेको पाइएको टोलीले जनाएको छ। केही व्यवसायीले कर तथा राजस्व सम्बन्धी अभिलेख समेत व्यवस्थित नराखेको भेटिएको हो। नगर प्रमुख चक्रपाणी अर्यालले बजारमा देखिएको अवस्था चिन्ताजनक रहेको बताउँदै उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलवाड गर्नेलाई अब छूट नदिने स्पष्ट पार्नुभयो। उपप्रमुख रीता कुमारी चौधरीले व्यवसायीलाई एक साताभित्र आवश्यक सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभयो। उहाँका अनुसार तोकिएको मापदण्ड अनुसार व्यवसाय दर्ता मूल्य सूची प्रदर्शन, सरसफाई व्यवस्थापन तथा गुणस्तरीय सामग्री बिक्री सुनिश्चित गर्न आग्रह गरिएको छ। अनुगमनमा सहभागी खिमानन्द पौडेलले बजारमा उपभोक्तामाथि प्रत्यक्ष असर पार्ने अनेक समस्या देखिएको बताउनुभयो। उहाँले उपभोक्ताको स्वास्थ्य र अधिकार सुनिश्चित गर्न नियमित बजार अनुगमन आवश्यक रहेको धारणा राख्नुभयो। नगरपालिकाले बजार व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन आगामी दिनमा पनि निरन्तर अनुगमनलाई अभियानकै रूपमा अघि बढ़ाउने जनाएको छ। स्थानीयवासीले समेत बजारमा अनुशासन कायम गर्न र गुणस्तरीय सेवा सुनिश्चित गर्न नगरपालिकाको कदमलाई सकारात्मक रूपमा लिएका छन्। सिद्धगंगा नगरपालिकाको बजेट अधिवेशन प्रारम्भ भएको छ। नगर प्रमुख छविलाल पौडेलले सभामा नीति तथा कार्यक्रम पेश गर्नुभयो। सभामा प्रमुख पौडेलले यस आर्थिक वर्षमा सञ्चालन भइरहेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताउनु भएको छ। एक सामग्री
3: सिद्धगंगा नगरपालिकाको बजेट अधिवेशन प्रारम्भ भएको छ। नगर प्रमुख छविलाल पौडेलले सभामा नीति तथा कार्यक्रम पेश गर्नुभयो। सभामा प्रमुख पौडेलले यस आर्थिक वर्षमा सञ्चालन भइरहेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताउनुभयो। गौरवका सड़क सहित अधिकांश पूर्वाधार निर्माण सम्पन्न हुने चरणमा पुगेको थप सड़कमा ग्राभल कालो पत्र र ढलान कार्य भइरहेको बताउनुभयो।
4: हुने चरणमा पुगेका छन् भने थप सडकमा ग्राभेल कालो पत्र पत्रेर ढलान कार्य भइरहेको छ। वडा कार्यालय तथा विभिन्न सार्वजनिक भवनहरू निर्माण सम्पन्न भई सेवा प्रवाह सुरु भएको छ। सिंचाई पुलो तथा अन्य पूर्वाधार विकास
3: वडा कार्यालय तथा विभिन्न सार्वजनिक भवनहरू निर्माण सम्पन्न भई सेवा प्रवाह शुरू भएको सिंचाई कुलो तथा अन्य पूर्वाधार विकास कार्यहरू उल्लेखनीय रूपमा सम्पन्न भइरहेका केही कर्मागत रूपमा निर्माण भइरहेका घुम्ती शिविर मार्फत सेवा प्रवाह कृषि तथा पशु प्रवर्धन कार्यक्रम खोप सेवा निशुल्क औषधि वितरण अल्ट्रासाउण्ड सेवा शिक्षा सुधार तथा विद्यालय समायोजना जस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएका ज्येष्ठ नागरिक विवाह सेवा केन्द्र तथा शिव विकास तालिम कार्यक्रम विस्तार गरिएको छ। त्यसै गरी महिला बालबालिका युवा दलित जनजाति अपाङ्गको क्षेत्रमा समेत क्षमता विकास तालिम कानून निर्माण लगायतका कामहरू भइरहेको छ। कृषि उत्पादन अभिवृद्धिका लागि नमूना कृषि फार्म स्थापना गरी कृषक पाठशालाको रूपमा विकास गरिएको नगर प्रमुख छविलाल पौडेलले बताउनुभयो।
4: वृद्धि बजार पहुँच बहुत विस्तार तथा कृषकको जीवन स्तर उकास्ने कार्यलाई
3: यस्तै आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पौडेलले कृषि खेती उत्पादन प्रवर्धन शीत भण्डार सञ्चालन तथा कृषि तथा पशु सेवा केन्द्र मार्फत ल्याब सञ्चालन गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउन बाहिर निर्यात गर्ने पशु पंक्षीमा निशुल्क खोप तथा पशु उपचार शिविर सञ्चालन गर्ने गोड सुधार नर्सल सुधार भकारो सुधार कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने नीति कार्यक्रममा समावेश गरिएको छ। नगरपालिकाका पर्यटकीय क्षेत्रको संघ प्रदेश सरकारसँग समन्वय गरी धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको नगर प्रमुख पौडेलले प्रस्तुत गर्नुभयो। निशुल्क 12 शिक्षालाई प्रभावकारी बनाउने शिक्षामा गुणस्तर सुधार र शिक्षामा बजेट वृद्धि गर्ने योजना नगरपालिकाको रहेको छ। विद्यालय तथा स्वास्थ्य संस्थामा हाजिर सञ्चालन गर्ने पूर्ण खोप सुरक्षित मातृत्व ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षण विपन्न परिवार र स्वास्थ्य स्वयंसेविकाको निशुल्क बिमालाई निरन्तरता दिने भएको छ। समुदायका लिफ्ट खानेपानी मोटर मर्मतमा 50% र बिजुली बिलमा 75% अनुदान निरन्तरता दिइनेछ। नगरपालिकाका 4 गौरवका आयोजनालाई प्राथमिकता दिने र कालोपत्र योजनालाई अघि बढाउन केन्द्र सरकार र प्रदेशसँग बजेट गर्ने योजना समावेश गरिएको छ। नगरपालिकाले पहिलो पटक कर्मचारी कार्य सम्पादनमा दण्ड र पुरस्कार प्रणाली लागू गरिने भएको छ। जनगुनासो समाधानका लागि द्रुत गुनासो सुनवाई प्रणाली स्थापना गर्ने योजना अघि बढाइएको छ। यस्तै नगर उपप्रमुख गीता भातले चालू आर्थिक वर्षमा मुख्य गौरवका सड़क योजनाहरू वर्षायाममा खसेका पहिरो हटाउने र मर्मत गरी 12 सञ्चालन गर्न मेसिन प्रयोग गरी मर्मत कार्यको भुक्तानी सम्बन्धी निर्णय पेश गर्नु भएको थियो। विभिन्न 10 योजनामा सो रकम भुक्तानी गर्न लागि हो।
5: भौतिक पूर्वाधारका कुराहरू, सुशासनका कुराहरू, शिक्षा स्वास्थ्यका कुराहरूलाई नै यसमा समावेश गरेका छौँ। विगतदेखि नै सिद्धगंगा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमहरूमा विभिन्न क्षेत्रहरूलाई समावेश गरेर हामीले राखिरहेका थियौँ भने अहिले हामी थोरै चाहिँ यो यी हाजिरका कुराहरू र सुशासनका कुराहरूलाई र शिक्षाको कुरालाई थोरै प्राथमिकतामा राखेर यसपालि चाहिँ हामी शिक्षाको क्षेत्रमा अरू अरू कुरामा पनि र कृषिको क्षेत्रमा पनि थोरै बजेटका कुराहरूलाई थोरै बढाउने सोच गरिरहेका छौँ।
3: यस्तै खरको सानो मुक्त कार्यक्रम अन्तर्गत रु 40,000 दरले 179 जनालाई रकम भुक्तानी गरिएको विवरण समेत सभामा पेश गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले प्रस्तुत नीति तथा कार्यक्रमको अध्ययन गरी बजेट निर्माणका लागि सुझाव पेश गर्न सभाका सदस्यहरूलाई अनुरोध गर्नुभयो।
0: कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना 2083 अन्तर्गत जिल्लाभर आर्थिक गतिविधिसँग सम्बन्धित तथ्याङ्क संकलन कार्य तीव्र रूपमा अघि बढ़ाइएको छ। जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुका आर्थिक गणना अधिकारी मनोहर हरिजनका अनुसार वैशाख 2 देखि असार 7 गतेसम्म सञ्चालन हुने गणना अन्तर्गत उद्योग प्रतिष्ठान पसल कृषि वन तथा माछापालन क्षेत्रका दर्ता भएका संस्था तथा खानी र उत्खनन औद्योगिक उत्पादन लगायतका 18 औद्योगिक समूहको तथ्याङ्क संकलन भइरहेको छ। वैशाख 2 देखि 31 गतेसम्म जिल्लामा 11,405 प्रतिष्ठानको कागजी माध्यमबाट तथा 40 प्रतिष्ठानको इसेन्स प्रणाली मार्फत तथ्याङ्क संकलन गरिएको उहाँले जानकारी दिनुभयो। गणना कार्यका लागि जिल्लामा 8 जना सुपरिवेक्षक र 63 जना गणक गरी कुल 71 जना कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ। कार्यालयले हालसम्म तथ्याङ्क उपलब्ध गराउने व्यवसाय तथा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै बाँकी रहेका व्यवसाय तथा प्रतिष्ठानलाई सत्य र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ। आर्थिक गणना अधिकारी हरिजनका अनुसार संकलित तथ्याङ्क तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ र तथ्याङ्क ऐन 2079 दफा 10 अनुसार पूर्ण रूपमा गोप्य राखिनेछ। जिल्लामा यसअघि 2075 सालमा 13,607 प्रतिष्ठानको गणना गरिएको थियो। विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्वच्छ ऊर्जा आजको आवश्यकता भएको बताउनु भएको छ। हिजो स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत स्वच्छ चूलो आधुनिक भान्सा भन्ने सन्देश सहित एक दिने पालिका स्तरीय अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो। उहाँले स्वच्छ चूलोको प्रयोगले दाउराको खपत घट्ने बताउँदै वन जंगल संरक्षणमा सहयोग पुग्नुको साथै घरभित्रको वायु प्रदूषण कम गरी परिवारको स्वास्थ्य जोगिने बताउनुभयो। यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले स्थानीय सरकारले नागरिकको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने योजना निर्माण आवश्यक रहेको बताउनुभयो। यसै गरी वडा नम्बर 4 का वडा अध्यक्ष तिलकराम कणेलले ग्रामीण क्षेत्रमा अझै परम्परागत चूलोको प्रयोग व्यापक रहेकाले जनचेतना अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा सहभागीहरूले स्वच्छ ऊर्जा प्रबन्धनले स्वास्थ्य सुधार वातावरण संरक्षण र आर्थिक बचतमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। बैंक ग्राहकको खातामा रहेको रकम आफ्नो खातामा ट्रान्सफर गरी लगेको मुद्दामा एनआईएमबी बैंक तौलिहवा शाखाका कर्मचारी ऋषभ कार्कीलाई अदालतले तोकेको 50 लाख दरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहिबार कार्कीलाई 50 लाख दरौटी तोकेकोमा कार्कीले बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताउनुभयो। बुटवल इजलासको न्यायाधीश सदय रमेश ठकाल र चरणमणि गेवालीले 50 लाख धरौटी बुझाउन निर्णय गरेका थिए। मेसेन्जर कार्कीले मोबाइल ब्याङ्किङ मार्फत ट्रान्सफर अलर्ट समेत नहुने गरी तथा कनेक्ट आईपीएसको माध्यमबाट 1,65,00,000 ट्रान्सफर गरी लगेका थिए। सोही आरोपमा उनलाई चैत पहिलो साता इलाका प्रहरी कार्यालय पकड़ीको टोलीले पकड़ीमा पक्रेको थियो। ग्राहकको रकम आफ्नो खातामा अनधिकृत रूपमा लगेर हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए। 1.5 महिना भन्दा लामो समय अनुसन्धानपछि कार्कीलाई अदालत पेश गरिएको थियो। जिल्लाको मायादेवी गाउँपालिकामा संचालित सुधारिएको खाद्य प्रणाली परियोजना अन्तर्गत भएका गतिविधिको पालिका स्तरीय अनुगमन गरिएको छ। बीएमजेड र डब्ल्यूएचएसको आर्थिक तथा प्राविधिक सहयोगमा फरवार नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा संचालित परियोजना अन्तर्गत भएका कार्यक्रमको संयुक्त अनुगमन गरिएको हो। पालिका स्तरीय परियोजना सल्लाहकार समितिको सहभागितामा भएको अनुगमनका क्रममा वडा नम्बर एक पिचुरखीमा रहेको पोषण बगैंचा, वडा नम्बर दुईमा अभिराममा निर्माण गरिएको ह्याण्डपम्प चौतारो, वडा नम्बर चारमा उद्यमशीलता तालिमपछि सञ्चालनमा रहेको जेके फास्ट फूड तथा वडा नम्बर सात वनकसियामा सञ्चालनमा रहेको मासु पसल व्यवसायको अवलोकन गरिएको थियो। अनुगमनपछि बोल्दै मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दीन मुसालवानले परियोजनाले ग्रामीण समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। प्युठानको मान्डवी गाउँपालिका एक स्थित डामरी खोलामा एक मारूति भ्यान दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। देवीस्थान दाङ सड़क खण्डमा गुडिरहेको लुप र 02001 ज 0104 नम्बरको भ्यान अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खस्दा सो दुर्घटना भएको हो। दुर्घटनामा परिमृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका चार बस्ने अन्दाजी 24 वर्षीय दिलीप परियार र माल्ला रानी गाउँपालिका 5 धुदी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुँवर रहेका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दुर्घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा गम्भीर चोट लागेर दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले सीमानाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सा लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फियाल र टेकप्रसाद ढुंगानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्तकपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने बताइएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मध्य क्षेत्रका सीमानाकामा कड़ाई हुन थालेको थियो। तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले नारायणगढ़ मुगलिन सड़क खण्डमा लिडर स्पीड गन प्रयोग गर्न थालेको छ। जोखिमपुरा मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले बताउनु भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9 बजे तिर्वी क्रिकेट रंगशाला कृतिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग दुई एक दिवसीय त्रिदिवसीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा रहेको छ। अमेरिका 25 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जीत निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा रहेको छ। कीर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई सम्मान 2 रनले हराएको थियो। यही खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनी प्रदेश सरकारद्वारा मन्त्रालय संख्या 8 कायम गर्ने तयारी। हाल 12 मन्त्रालय राष्ट्रियता र समृद्धिका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको मुख्यमन्त्री आचार्यको भनाई। बाणगामा साताव्यापी बजार अनुगमन तीव्र, धेरै पसल तथा व्यवसाय दर्ता नै नगरी संचालनमा रहेको भेटियो। मापदण्ड अनुसार सरसफाई व्यवस्थापन तथा गुणस्तरीय सामग्री बिक्री सुनिश्चित गर्न आग्रह। कपिलवस्तुमा आर्थिक गणना तीव्र, 11,000 भन्दा बढ़ी तथ्याङ्क संकलन। कुल 71 कर्मचारी परिचालन, बाँकी व्यवसाय तथा प्रतिष्ठानलाई सत्य र पूर्ण विवरण उपलब्ध गराउन आग्रह। बैंकका कर्मचारी कार्कीले अदालतले तोकेको 50,00,000 धरौटी बुझाउन सकेनन्। ठगी मुद्दामा कारागार चलान। हिजो प्युठानमा भ्यान दुर्घटना, दुईजनाको घटनास्थलमै ज्यान गयो। र 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सा लिने व्यवस्थामा सर्वोच्चको रोक। सीमापारीबाट तरकारी, औषधि, लत्तकपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्काल रूकावट नहुने। अवस्था एफएम बिहानको 89.6 मेगाहर्जसँगै वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त मात्रामा पानी पिउ भन्दै प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै दीपिका पनि बिदा हुन्छु। नमस्कार।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सरको सम्पूर्ण उपचार विराटनगर।

0: थप जानकारी का लागि सम्पर्क नम्बर 9761-0025-30।
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौ, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौ। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौ। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोप्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 0175316041 र 5356641।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो

0: लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
1: वन डरेल रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: अनुरोध
0: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्देही। सम्पर्क नम्बर 98472-81750।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
0: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
1: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: अनुरोध
0: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 9 जिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475-92531।
6: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही। मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
0: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
1: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: अनुरोध
7: कालिका सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 10 धरमपुर कपिल वस्तु। अध्यक्ष तुलबहादुर सोमई। सम्पर्क नम्बर 98479-066-26।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
0: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
1: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: अनुरोध
7: फुलबारी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 7 मोतीपुर कपिल वस्तु। अध्यक्ष शेषकान्त बेलवासे। सम्पर्क नम्बर 98436-91090।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
6: समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धबुली नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472888185।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
7: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
5: भाडुङ्गा 8 बन्डौली कपिल वस्तु,
7: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98570508585।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
8: मुना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 गब्देया, अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बन्डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो

0: वन डढेलोका असरहरू
1: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
0: वातावरणीय प्रदूषण,
1: जैविक विविधतामा ह्रास,
0: मानव वन्य जन्तु बीचमा द्वन्द्व,
1: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
2: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
0: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
1: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
2: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
0: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
2: सम्पर्क नम्बर 9843072213 र 9824662296।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 8 बज्यो।
7: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
8: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नु हुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
9: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
7: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 9843052747, 9847952954, 9472484700 र 9470-83400। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, गोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क कृष्णा सप्लाई, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल, बारगङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला,
8: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु। फोन 076550200, मोबाइल 98570055138।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेछु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
4: फुलबारी सामुदायिक वन उपभोक्ता समूह बारगंगा साथ मोतीपुर कपिल वस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436 91 90।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक खोला सामुदायिक वन उपभोक्ता समिति, सिद्धगंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।

0: डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पालिकाको बेरुजु 2 अर्ब 20 अर्ब नाग्यो। नवयुवा आन्दोलनका कारण 179 निकायको हिसाब परीक्षणै हुन बाँक समेत सकेन। भारतले निर्यात रोके पनि चीनी पर्याप्त रहेकोले मूल्य नबढ़ने उद्योगीको भनाई, अनावश्यक भण्डारण नगर्न आग्रह। आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, दिउँसो केही ठाउँमा पानी पर्ने अनुमान। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप, दुई देशबीच वार्ताको प्रयास समेत गरिने। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पालिकाको बेरुजु 2 अर्ब 20 अर्ब 47 करोड़ 26 लाख रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2080-81 सम्मको कुल बेरुजु 2 अर्ब 9 अर्ब 28 करोड़ 91 लाख रहेकोमा आर्थिक वर्ष 81-82 को बेरुजु 19 अर्ब 4 करोड़ 77 लाख समेत गरी बाँकी 2 अर्ब 20 अर्ब 47 करोड़ 26 लाख बेरुजु पुगेको हो। महालेखा परीक्षकको कार्यालयका अनुसार पालिकामा गएको आर्थिक वर्षमा सम्परीक्षणबाट 8 अर्ब 14 करोड़ 64 लाख फर्स्यूट, समायोजन तथा सम्परीक्षणबाट 28 करोड़ 22 लाख थप भएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 721 पालिकाको 11 अर्ब 9 अर्ब 52 करोड़ 38 लाखको लेखा परीक्षण सम्पन्न भएको छ। लेखा परीक्षणबाट 21 अर्ब 47 करोड़ 50 लाख बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि 2 अर्ब 42 करोड़ 73 लाख फर्स्यूट गरेकोले 19 अर्ब 4 करोड़ 77 लाख फर्स्यूट गर्न बाँकी रहेको देखिएको हो। त्यसमध्ये असूल गर्नुपर्ने 2 अर्ब 1 करोड़ 33 लाख, नियमित गर्नुपर्ने 15 अर्ब 18 करोड़ 94 लाख र म्याद नागेको पेस्की 1 अर्ब 84 करोड़ 50 लाख बाँकी बेरुजु देखिएको छ। गएको आर्थिक वर्षमा 4 महानगरपालिका, 10 उपमहानगरपालिका, 261 नगरपालिका र 446 गाउँपालिका समेत 721 स्थानीय तहको 11 अर्ब 9 अर्ब 52 करोड़को लेखा परीक्षण सम्पन्न गरिएको छ। प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा एक पालिकाले लेखा परीक्षण गराएको छैन। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन र घटनाको कारण 179 कार्यालय तथा निकायको लेखा र त्यस सम्बन्धी श्रेष्ठता पेश नभएकोले 1 अर्ब 47 अर्ब 90 करोड़को लेखा परीक्षण गरिएको छैन। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत नै राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ। समीक्षा अनुसार ब्याज दर करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात सीआरआर तथा वैधानिक तरलता अनुपात एलआर सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.85% रहने अपेक्षा गरिएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन संचालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा 2 दिन शनिबार र आइतबार बिदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय संचालन हुने 5 दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक, विद्यालय र सरोकार भएका पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभयो। विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा 205 दिन पठन पाठन संचालन हुने, कक्षा 1 देखि 3 सम्म जम्मा 26 पाठ्य घण्टा अर्थात वार्षिक 832 कार्य घण्टाको पठन पाठन गर्नुपर्ने भएकोले त्यसको व्यवस्था गरिएको महानिर्देशक पौडेलले बताउनुभयो। भारतले चीनी निर्यातमा रोक लगाए पनि पर्याप्त मौजदात रहेको नेपाल चीनी उत्पादक संघले जनाएको छ। संघले विज्ञप्ति निकालेर चीनीको मौजदात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 चीनी उद्योग सञ्चालनमा आएको र झण्डै 1,90,870 मेट्रिक टन चीनी उत्पादन भएको संघले जानकारी दिएको छ। संघका अनुसार अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक टन चीनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चीनी मौजदात रहेको संघको भनाई छ। आउँदो क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चीनी उत्पादन हुने संघले जानकारी दिएको छ। स्वदेशमा पर्याप्त मौजदात रहेकोले तत्काल कारखाना मूल्यमा कुनै उल्लेख्य वृद्धि नहुने भएकोले अनावश्यक रूपमा चीनीको भण्डारण नगर्न संघले अनुरोध गरेको छ। सर्वोच्च अदालतले सीमानाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रितमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद भुयाल र टेकप्रसाद ढुंगनाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपड़ा लगायत दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रको सीमानाकामा कड़ाई हुन थालेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण रूख तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत तथा संचार सेवा प्रभावित हुने लगायतको जोखिम हुन्छ। हावाहुरी चलेका बेला घर बाहिर हिन्डुल नगर्न, घरको झ्यालडोका राम्रोसँग बन्द गर्न, घर बाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रोख खम्बा नजिक र बिजुलीको तार मुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह छ। पश्चिमी वायु र स्थानीय वायुको अहिले आंशिक प्रभाव रहेको छ र यसका कारण हावाहुरी सहित कतै कतै मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज दिउँसो कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिमको हिमाली पहाड़ी भाग र मधेस प्रदेशको 1-2 ठाउँमा मेघ गर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सर्लाहीको हरिपुरमा इट्टा निकाल्ने क्रममा थिचिएका 3 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। हिजो बेलुका हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा रहेको कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङले थिचिएर 3 जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको गौडैता नगरपालिका 7 रामवनका फिताई मनसुर, गौडैता नगरपालिका 9 शम्भू राउत र भारतको लखिमपुरका अंगद कुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब परीक्षक सरोज राईले जानकारी दिनुभयो। भयो। घाइते भएका मलंगवा नगरपालिका सातका तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा र मलंगवा नगरपालिका सातका सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप भएको छ। अघिल्लो महिनादेखि लागू भएको युद्ध विरामलाई थप 45 दिन लम्ब्याउन दुई देश सहमत भएका हुन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमतिबारे जानकारी दिनुभएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्स मार्फत गएको अप्रेल 16 तारीकदेखि शुरू भएको तनाव अन्त्यको प्रयासका लागि थप 45 दिनको लागि युद्ध विराम विस्तार गरिएको उल्लेख गर्नुभएको छ। यसबीचमा इजरायल र लेबनान बीच वार्ताका लागि थप प्रयास हुनेछ। विदेश मन्त्रालयमा दुई देशबीच राजनैतिक वार्ता हुनेछ। त्यसअघि दुवै देशका सैन्य प्रतिनिधिबीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुनेछ। युद्ध विरामको समय अवधि थपिए पनि दक्षिण लेबनानमा इजरायल र सशस्त्र समूह हिजबुल्लाह बीचको संघर्ष भने रोकिएको छैन। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार हिजो दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 9 जनाको ज्यान गएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले बिहान 9:30 बजेदेखि तिर्वी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। केही बेर अगाडि भएको टसमा अमेरिकाले टस जितेको छ र उसले पहिला ब्याटिङ रोजेको छ। नेपालले पहिला बलिङ गर्दैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंकतालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जीत निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पालिकाको बेरुजू 2 खर्ब 20 अर्ब नाग्यो। नवयुवा आन्दोलनका कारण 179 निकायको हिसाब परीक्षणै हुन सकेन। भारतले निर्यात रोके पनि चीनी पर्याप्त रहेकोले मूल्य नबढ़ने उद्योगीको भनाई, अनावश्यक भण्डारण नगर्न आग्रह। आज मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, दिउँसो केही ठाउँमा पानी पर्ने अनुमान। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप, दुई देशबीच वार्ताको प्रयास गरिने। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
6: विदेशबाट आएको पसिना अब लिँदा झट्झट् छैन नि, जुनसुकै देशबाट आएको पैसा।

0: पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यो मौसम अत्याधिक हावाहुरी को भएकाले बन्डडेलो को जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोध
2: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैंसै रूपन्देही। सम्पर्क नम्बर 98472185।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
1: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा 9 जिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475092531।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
4: कालिका सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 10 धरमपुर कपिल वस्तु। अध्यक्ष तुल बहादुर सोमई। सम्पर्क नम्बर 98479066620।
5: एसएई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट, फाइनान्स, कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
6: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे। नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे। भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
5: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ, चप्पर गाउँ र बनगाई बिहान 8 बजे। सालजन्डी, रामापुर, मुर्गिया, खर्सा टिकर बिहान 8:30 बजे। परासी बजार, बर्दघाट बिहान 8:30 बजे। सुनवल, खैरेनी, चरंगे बिहान 9 बजे। मणिग्राम, भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
6: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-9662, मोबाइल नम्बर 98671-09146, 98570-59158, 98475-51800 र 98681-84976।
7: एभरेस्ट सदैव उच्च।
8: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका टुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट, उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट, इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
10: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
9: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
10: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
9: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
10: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
9: फिजियोथेरापी विशेषज्ञ सेवा,
10: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
2: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेसनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेसनहरू, वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भएको, कला बोलाउने होला।
6: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
3: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 9814449750 र 9673131393।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: वन क्षेत्र क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
11: अनुरोध
13: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गब्देया अध्यक्ष कुशल बहादुर थापा सम्पर्क नम्बर 98254-14-296।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: वन डडेलोका कारणहरू:
10: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
9: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
10: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
9: जंगली जनावर भगाउन आगो लगाउनु,
10: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
9: वन डडेलोका असरहरू:
10: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
9: वातावरणीय प्रदूषण,
10: जैविक विविधतामा ह्रास,
9: मानव वन्य जन्तु बीचमा द्वन्द,
10: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
11: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
9: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
8: अनुरोध अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
9: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
11: सम्पर्क नम्बर 98473-0223 र 98264-62-296।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: अनुरोध
9: अध्यक्ष मुक्त बहादुर कार्की, मनोकामना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: अनुरोधक समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका तीन कपिल वस्तु अध्यक्ष धर्मराज गहिरे सम्पर्क नम्बर 98472188185।
14: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
13: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
15: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
3: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98453-52747 98470-52954 98472-84700 र 98470-83400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
17: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
18: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
17: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
19: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
18: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317 मोबाइल 98-571-713 सञ्चालक विराट कडे।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
20: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
11: अनुरोधक
2: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
4: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570-52001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570-50714।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
1: अध्यक्ष बिन्द बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471-63812।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा

0: मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
1: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
2: अनुरोधक
0: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 9 जिनुवा कपिलवस्तु। सम्पर्क नम्बर 9845792500।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र
0: अनुरोधक
4: कालिका सामुदायिक वन उपभोक्ता समूह बारगंगा 10 धरमपुर कपिलवस्तु, अध्यक्ष तुलबहादुर सोमई, सम्पर्क नम्बर 98409066620।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र संरक्षण गरौँ।
0: अनुरोधक
4: फुलबारी सामुदायिक वन उपभोक्ता समूह बारगंगा 7 मोतीपुर कपिलवस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436091090।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
7: कता हो काका लहर लहर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98572-00004।
9: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
10: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
11: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
10: 24 घण्टा सेवा उपलब्ध छ
11: नभुल्नु होला
12: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिलवस्तु फोन 076-550-200 मोबाइल 98-570-55-138
13: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसियू तथा एनआइसियू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेसन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0290 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ
14: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
15: यति बेला बिहानको 11 बज्यो
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
17: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुलकर मूल्यमा बिक्री गरिन्छ
16: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
18: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट भेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है
17: सम्पर्क ग्रिसमा सप्लाइज बारगङ्गा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 सञ्चालक गिरिराज कडे
19: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
20: हेर न भतिज म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
21: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
22: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिप निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
23: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
0: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
23: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847364666 र 9824152191।
0: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाएस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
7: कता हो काका लखर लखर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9846119125 र 9857552004।
1: छोरी, मैले तिम्रो बिहे फिक्स गरिदिएको छु उहाँको छोरासँग।
2: तिमीलाई एउटा कुरा भन्नु थियो।
3: मलाई पनि एउटा कुरा भन्नु छ।
2: घरमा मेरो बिहे फिक्स भइसक्यो।
3: मेरो पनि फिक्स भइसक्यो।
2: मैले बुवाको कुरा अहिलेसम्म काटेकै छैन।
3: मैले पनि मेरो बाबाको कुरा काटेको।

छोरी मन्जुरले माया गर्छु म बिना बाँच्न सक्दिनँ।

0: एसएयू तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
0: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भरवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसएई ग्रेड सिक्सको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
1: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-81-84-976।
2: एभरेस्ट सदैव उच्च।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
4: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गब्देया अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बन्डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: बन्डडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
0: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
0: सम्पर्क नम्बर 98473-0223 र 98264-62-296। यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
1: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
6: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैंसै रूपन्देही सम्पर्क नम्बर 98472185750।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
6: अध्यक्ष दीपक थापा खोजीपुर सामुदायिक वन उपभोक्ता समूह बारगंगा 9 जिनुवा कपिल वस्तु सम्पर्क नम्बर 98475092।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, सिलिण्डरमा भरेर चूलो बाल्न थालियो। पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी, रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा। आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना। गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय बिहान सञ्चालन हुने। यूएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढ़ाउने, अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र अमेरिका बीचको खेल चल्दै, ईशान पाण्डेको डेब्यू। साफ महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। नेपालमै पहिलो पटक बागलुङको बडीगाड गाउँपालिकामा खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिन्छ। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। बडीगाड गाउँपालिका 2 गिरिङ दी खोला लघु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो। 2066 सालमा स्थापना भएको लघु जलविद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो। 3 वर्षदेखि 7 साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट अहिलेसम्म 8 सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ। 1 वर्ष अघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो। नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो। आवश्यकता अनुसार ग्यास चूलोमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्ण श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित अर्थात अटोमेशन बनाउने तयारी गरेको छ। मन्त्रालयका सचिव दीपक काफ्रेका अनुसार पुनः श्रम स्वीकृति सम्बन्धी नीतिगत व्यवस्था सुधार गर्ने प्रस्ताव मन्त्रालयमा प्राप्त भइसकेको छ। यसलाई छिट्टै टुंगोमा पुर्याइनेछ। यसै गरी 753 पालिकाको रोजगार सेवा केन्द्रलाई परिमार्जन गरी सिप रोजगार तथा उद्यम प्रवर्धन केन्द्रका रूपमा विकास गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको छ। मन्त्रालयले तय गरेका मुख्य कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा कोषमा थप 50 संस्था दर्ता गर्ने, 10,000 श्रमिकलाई आबद्ध गराउने, 800 जनालाई सिपमूलक तालिम दिने, श्रमाधान कल सेन्टर मार्फत 5,000 गुनासो सम्बोधन गर्ने तथा पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालनमा लैजाने योजना अघि बढ़ाइएको छ। आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। हावाहुरीका कारण रोग तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत तथा संचार सेवा प्रभावित हुने लगायतको जोखिम हुन्छ। आज हावाहुरी सहित कतै कतै मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मधेश प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय कक्षा बिहान सञ्चालन गर्ने भएका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुरमा मेयर हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 र लेटर ग्रेडिङ निर्देशिका 2083 बमोजिम पाठ्य घण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको हो। शुक्लाफाटा नगरपालिकामा पनि बढ़दो गर्मीका कारण पर्सि जेठ 4 गतेदेखि बर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका हुन्। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजेदेखि शुरू भए दिउँसो 1:15 बजेसम्म सञ्चालन हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मिथिलामा आज वर्षाइत पर्व मनाइँदै आईपीएल क्रिकेटमा आज राति कोलकाता र गुजरात खेल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एतिन्जेल हामीले नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास सिलिण्डरमा भरेर चूलो बाल्न थालियो पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वर्षाइत पर्व मनाउँदैछन्। जेठको औंसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। वट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिलाहरू आआफ्ना बस्तीका वट वृक्ष वरको रूख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। यस अवसरमा सावित्रीको कथा भन्ने र सुन्ने गरिन्छ। जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर इष्टदेवको पूजा आराधना गर्ने गरिन्छ। व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। यसपालि भने भोलिदेखि अधिकमा शुरू हुने हुँदा भोलिको सूर्योदय हुन अगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता वर्दीवास दुईका पण्डित महेश कुमार झा बताउनुहुन्छ। अब विदेशको खबर। मध्यपूर्व युद्धले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि युएले स्ट्रेट अफ हर्मुजको विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई अघि बढ़ाउने भएको छ। पश्चिम पूर्वी पाइपलाइनले फैजुराह बन्दरगाह मार्फत विशाल इन्धन उत्पादक कम्पनी ईडीएनओसीको क्षमता दोब्बर गर्ने र अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने पहल गरिने युएको सरकारी संचार माध्यमले जनाएको छ। युएका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयानले एडीएनओसीलाई परियोजनाको वितरणलाई गति दिन निर्देशन दिनुभएको छ। पोर्ट अफ फैजुराह वेबसाइटका अनुसार हबसान तेल क्षेत्रदेखि फौजुराहसम्म फैलिएको 360 किलोमिटर पाइपलाइनको क्षमता प्रतिदिन 18 लाख ब्यारलको रहनेछ। युएले अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना पनि बनाएको छ। अब खेल सम्बन्धी खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अहिले नेपाल र अमेरिका खेलिरहेका छन्। त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा भइरहेको खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाले ताजा अवस्थामा 50 ओभरको खेलमा 34 बलमा 6 विकेट गुमाएर 172 रन बनाएको छ। आजको खेलबाट नेपालका ईशान पाण्डेले एक दिवसीयमा डेब्यू गरेका छन्। उनलाई करण केसीले डेब्यू क्याप दिए। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा पर्सी 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन् भने 3 खेलाड़ीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र विश्वनाथ चौधरी पहिलो पटक समेटिएका हुन्। यस्तै गीता राणा, सबिना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका हुन्। नियमित खेलाड़ी सरस्वती हमाल र मनमाया दमाई बहिरिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा श्रीलंका र भूटान छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। साफ च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भूटानसँग खेल्नेछ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल इडेन गार्डेन्समा नेपाली समय अनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। गुजरात 12 खेलमा 16 अंकसहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अंकसहित 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, सिलिण्डरमा भरेर चूलो बाल्न थालियो। पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी, रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा। आज मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, गर्मीका कारण कञ्चनपुरका 2 पालिकामा विद्यालय बिहान सञ्चालन हुने। यूएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढ़ाउने, अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी। र विश्वकप क्रिकेट लीग 2 नेपाल र अमेरिका बीचको खेल चल्दै, ईशान पाण्डेको डेब्यू, साफ महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कुष्ठरोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था
3: छ। यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम दिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन हो।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन हो।
8: नमस्कार, आप इतना घड़ी सामुदायिक रेडियो बुद्ध आवाज के संग्री राहुल गाइड बा। इस समय हो थारू गीत संगीत के, आप इस समय में थारू गीत संगीत सुन सकल जाए।

0: year 2024 र 2025 को सम्म Citizens Bank विश्वास को नाम Citizens Bank हजुर को प्रगति को सहयात्री।
1: यो मौसम अत्याधिक हावाहुरी को भएकाले बन्डडेले को जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक
1: समय थान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 9847788185।
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857151713, संचालक।
9: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
10: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
9: भाउजू कहाँनिर टोक्यो तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
11: यहाँ कुर्कुचनले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
9: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेश है, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
10: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
9: हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
12: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
16: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
17: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
18: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
17: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
19: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक
21: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
4: पारुङ्गा 8 बन्डौली कपिलवस्तु।
21: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98570-50850।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
22: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हार्जोर्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
22: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बोटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।
23: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला,
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
4: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49-750 र 98-76-31-393।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रुकाउँ, जैविक विविधताको संरक्षण गरौं।
6: अनुरोधक
4: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
8: कता हो काका लहर लहर गर्दै?
9: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
8: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
9: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
8: हजुर, हाम्रा सेवाहरू,
9: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।

खोराको पानी पोखी भुइँमा तालाई पाथे, कागजको ढुङ्गा बनाई कमिलालाई टाथे, नपढाइको चिन्ता थियो न जागिरको चिन्ता, खेल्दै खाँदै बिति हाल्थे आनन्दले दिन्छ, यो छातीमा छ सक्यो लोरी गाउँ सिनामा।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
1: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैंसई रूपन्देही। सम्पर्क नम्बर 98472185।

0: राज सरकार विज्ञापन बोर्ड।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
1: अनुरोधक
2: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा 9 जिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475 92531।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 2 बजे हो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: एसएई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
4: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे। नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे। भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
3: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे। सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे। परासी बजार बर्दघाट बिहान 8:30 बजे। सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे। मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
4: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही। फोन नम्बर 071-535-962। मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-84-976।
5: एभरेस्ट सदैव उच्च।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डिभिजन 1 कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
9: हे गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिल वस्तु गौतम दत्त चन्द्रौता कपिल वस्तु।
2: कता हो काका लहर लहर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98 75 51 713। संचालक विराट कणे।
7: तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाजको फ्रिक्वेन्सी मोडुलेसनमा 89.6 MHz सँगै हुनुहुन्छ। अब तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न आधुनिक तथा पप

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोध राख्दै डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दत्त चन्द्रौटा कपिलवस्तु।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
3: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
3: महिलामा हुने समस्या, महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या, शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
4: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
3: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्धचोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
4: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
5: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाई सक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
6: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144-49750 र 98-76-33-393।
4: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
8: बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
9: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमालेखको प्रतिलिपि, बिमा बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
4: थप जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747, 98470-52954, 98472-84700 र 98470-83400। अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिलवस्तु।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
12: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
14: नेपाल सरकार विज्ञापन बोर्ड। सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियू तथा एनआइसियू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देहि, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ट्ज।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटौल सड़क खण्ड विस्तारको काम अन्तिम चरण पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा दौबिसे तथा नारायणघाट बुटौल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरण पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले आयोजनाका धेरैसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। का अनुसार अहिले फिनिशिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणको काम मात्र बाँकी रहेको छ। महानिर्देशक जयसीले अब दाउने क्षेत्रमा विगत वर्षामा जस्तै बाटो अवरूद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउनेमा अहिले एकतर्फी 2 लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको छ र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको उहाँले बताउनुभयो। जेठ 15 गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखेको उहाँको भनाई छ। नारायणघाट बुटौल सड़क खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए। भारतको मौसम विभागले यो वर्ष औसत मितिभन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसून प्रवेश गर्ने औसत मिति जून 1 तारीक रहेकाले 6 दिन अघि नै मनसून प्रवेश हुने सम्भावना देखिएको छ। विभागले मे 26 को 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसून भित्रने बताएको छ। केरलामा जून 1 तारीकमा मनसून भित्रदा नेपालमा आइपुग्ने मिति जून 13 तारीक हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसून फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकाले अहिले प्रश्न भन्न सक्ने अवस्था भने छैन। गएको वर्ष नेपालमा मनसून औसत मितिभन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो। विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा हिजोदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी 3 दिने सम्मेलनमा स्पष्ट कानूनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्ताइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानून तर्जुमा गरिनुपर्नेमा जोड़ दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानूनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाइ छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराशोर ढुङ्गानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानून जटिल भनेर सामान्य नागरिकले बुझ्न नसक्ने अवस्था आएको बताउँदै सरल भाषामा कानून मस्यौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी कृतिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका मध्ये 10 वर्षभन्दा माथिका 14 जना बाल बालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधासहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। कृतिपुर होल्डिङ सेन्टरमा 61 जना बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न थालेका छन्। महानगरले प्याप्सन अन्तर्गत 10 वटा र एनप्याप्सन अन्तर्गत 3 वटा विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आफ्नो नाम दुरूपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयले विज्ञप्ति निकालेर दैलेख जिल्लाको दुल्लु नगरपालिका नम्बर 12 वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ। कार्यालयका अनुसार कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी पूरा गरिरहेका राष्ट्र सेवा कर्मचारीलाई भय र त्रास सूचना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्काउने गतिविधि निन्दनीय र असह्य रहेका छन्। घटना सार्वजनिक भएपछि प्रकाश खड्काले तत्काल कानूनी दायरामा ल्याई आवश्यक कार्यवाही अघि बढ़ाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कड़ा निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङमा वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागू औषध लुकाइरहेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरूवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागू औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ। अब विदेशको खबर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे 19 र 20 तारीखमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सके लगत्तै रूसी राष्ट्रपति कार्यालयले मे 19 र 20 तारीख अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्नो चिनिया समकक्षी शी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा भनिएको छ। पुटिन र शीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख छ। भ्रमणले युक्रेन रूस द्वन्द लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ। अब खेल खबर, आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। अमेरिकाका समित पटेलले 83 र सेहान जयसूर्यले 50 रन बनाए। नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिए। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 33 ओभर 3 बलको खेल सकिँदा 1 विकेट गुमाएर 174 रन बनाएको छ। नेपाल जीत नजिक पुगेको छ। नेपालसँग 99 बल बाँकी छ भने 22 रनको खाँचो छ। त्यस्तै 1 विकेट मात्र क्षति भएकोले नेपाल जीतको नजिक पुग्दै गएको छ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदिवसीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पछि 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: डिभिजन 1 कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
12: हे गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो

0: दुई पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570 78010।

मुना, म तिम्रो हरेक दुःख सुखको सहयात्री बन्न चाहन्छु। के तिमी मेरो मायालाई स्वीकार्छौ? भन न।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अन्त्य गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: अनुरोधक
3: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 98472676।
7: छोरी, मैले तिम्रो बिहे फिक्स गरिदिएको छु उहाँको छोरासँग।
8: मलाई पनि एउटा कुरा भन्नु छ।
9: घरमा मेरो बिहे फिक्स भइसक्यो।
8: मेरो पनि फिक्स भइसक्यो।
9: मैले बुवाको कुरा अहिलेसम्म काटेकै छैन।
8: मैले पनि मेरो बाबाको कुरा काटेकै छैन।

फेरि मन्दिरले माया गर्छु म बिना बाँच्न सक्दिनँ।

पढी मन्जुरले माया गर्छु म बिना बाँच्न सक्दिनँ।

0: यो युनाइटेड हस्पिटल यहीँनिर भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा चार ठाकुरापुर कपिलवस्तु फोन

0: शून्य 76550200 मोबाइल 98570551138।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि।
0: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
0: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-1591।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: अनुरोधक
6: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
7: भाडुङ्गा 8 बन्डौली कपिल वस्तु,
6: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 9857508085।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
1: युनाइटेड अस्पताल बारदिनका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
5: ल है म आइपुगे, सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
6: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
5: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोश हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
7: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
5: एम्बुलेन्स र अरू चार चाङ्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै

0: मा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टी भेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ, जीवन रक्षा गरौं।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै डीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियू तथा एनआइसियू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौं, वन जैविक विविधताको संरक्षण गरौं।
3: अनुरोध
5: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गब्देलिया अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
6: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
7: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि।
8: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
9: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
10: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
9: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15-291।
9: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
11: तिमीलाई थाहा छैन है, म तिमीलाई कति धेरै माया गर्छु भनेर। यो कुरा चाहिँ कति राख्छ है।

0: के पूरा सिमरे माचाई हाम्रो पनि छ
1: सब्जी
0: म तिमलाई लिन आको जान्छौ नि है

0: দাদা বুঝলো আগে তো
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: एसएयू उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिस मादीमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
3: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे। नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे। भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
2: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे। सालजण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे। परासी बजार बर्दघाट बिहान 8:30 बजे। सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे। मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
3: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही। फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-84-976।
4: एभरेस्ट सदैव उच्च।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

मैले सरी भने नि लुका।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 5 बजे।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: अनुरोध
9: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570-52001।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: अनुरोध भिरी खोला सामुदायिक वन उपभोक्ता समिति, सिद्धगंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।
0: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियु तथा एनआइसियु सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

आजको दिन नै त्यो अर्को दिन हो। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। मत्ती 6:34। तपाईले यी दुई शब्द कसरी बोल्नुहुन्छ भन्ने कुराले तपाईँको जीवन प्रतिको दृष्टिकोणको बारेमा धेरै कुरा बताउँछ। ती दुई महत्वपूर्ण शब्द हुन् अर्को दिन। अब सोच्नुहोस्, बिहान उठ्दा जब तपाईँ भन्नुहुन्छ अर्को दिन, तपाईँले यो कसरी भन्नुहुन्छ? तपाईँको आवाजले तपाईँको दृष्टिकोणको धेरै कुरा प्रकट गर्छ। सोच्नुहोस्, जेलमा बस्ने मानिसले यो शब्द कसरी भन्छ जब उसले जेलको बारहरूबाट घामका किरणहरू झुल्किरहेको देख्छ? अर्को दिन ऊ भन्छ, जसको अर्थ हुन्छ अर्को उही थकानपूर्ण र निरस दिन। यस्तै एउटा महिला जसले अस्पतालको ओछ्यानमा पल्टिएर अर्को पीड़ापूर्ण दिन झेल्नु परेको छ, उनी अर्को दिन भनी दुःखको स्वरले भन्छिन्। उस्तै गरी व्यवसायीले बिहान आफ्नो पसलको ढोका खोल्दै भन्छ अर्को दिन, जसको अर्थ ग्राहक, बिक्री, समस्या र मानिसहरूको भीड़ले भरिएको दिन। र त्यो नयाँ दुलहीको भावना कति फरक हुन्छ होला जसले आफ्नो विवाह पछिको पहिलो दिन आफ्नो श्रीमानको हात समाउँदै भन्छे अर्को दिन। एकछिन रोकिनुहोस् र यी दुई शब्द अर्को दिन उच्चारण गरेर सुन्नुहोस्, तपाईँको लागि यो कस्तो सुनिन्छ? एउटा व्यक्तिले गुनासो गर्छ कि ऊ बस स्टेशनबाट 5 ब्लक टाढा बस्छ, 5 घर टाढा बस्छ, र हरेक दिन ऊ त्यहाँ पैदल हिँडेर जानुपर्छ। तर वर्षौंदेखि अपाङ्ग बालक जसले आफ्नो व्हीलचेयरको सीमालाई स्वीकार गर्दैन र खुशी साथ भन्छ, आज म 12 कदम हिँडे। एउटा व्यक्तिले आफ्ना दुई खुट्टाको गुनासो गर्छ जसले उसलाई 5 घर परसम्म डोर्याउँछ, तर अर्को व्यक्तिले खुशी साथ आफ्ना 12 कदमको प्रशंसा गर्छ। तपाईँले त्यो व्यक्तिको कथा सम्झनुपर्छ जसले भनेका थिए, म जुत्ता नभएकोमा गुनासो गर्थे तबसम्म जबसम्म मैले खुट्टा नभएको मानिसलाई भेटिन अर्को दिन। तपाईँ यसलाई कसरी प्रयोग गर्नुहुन्छ? यो केवल अर्को दिन होइन, यो आज हो र आज तपाईँको जीवनको सबैभन्दा महत्वपूर्ण दिन हो। यो तपाईँको जीवनको एकमात्र दिन हो जसमा तपाईँले केही गर्न सक्नुहुन्छ। सिर्फ आजको लागि पूरा वर्तमानमा बाँच्न प्रयास गर्नुहोस्। जीवनका सबै समस्याहरू आजै समाधान गर्ने प्रयास नगर्नुहोस्, केवल आजका समस्याहरूको सामना गर्नुहोस्। सिर्फ आजको लागि परमेश्वरको इच्छा पूरा गर्न प्रयास गर्नुहोस्। हिजोका असफलताहरू तपाईँको पछाडि छन् भन्ने सम्झनुहोस्। बिहान उठ्दा भन्नुहोस्, परमेश्वर आज मलाई साथ दिनुहोस्, प्रभु मेरो हात समातेर मलाई मार्ग देखाउनुहोस्, आजलाई मेरो जीवनको अन्तिम दिन झैं बिताउन मलाई मदद गर्नुहोस्। सिर्फ आजको लागि कृतज्ञता रोज्नुहोस्। भनिएको छ, धेरै मानिसहरू त्यति नै खुशी हुन्छन् जति खुशी बन्ने निर्णय गर्छन्। सिर्फ आजको लागि भेटेका सबैलाई केही दयालु कुरा भन्ने प्रयास गर्नुहोस्। अन्त्यमा आजलाई यसरी जिउनुहोस् कि दिनको अन्त्यमा तपाईँ आफ्नो सृष्टिकर्तालाई भेट्नुहुनेछ। बाइबलले आजको महत्वलाई जोड़ दिन्छ। यसले भन्छ, आजको दिन परम प्रभुले सृजनु भएको हो, यसमा हामी आनन्दित हौं र रमाऊ। भजन संग्रह 118:24। यदि तपाईँको हृदयमा शान्ति छैन भने आजै त्यसको निम्ति परमेश्वरलाई पुकार्नुहोस् जसले तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरलाई तपाईँमा आफैलाई प्रकट गर्न निमन्त्रणा दिनुहोस्। उहाँ एक प्रेमी पिता हुनुहुन्छ जसले तपाईँलाई क्षमा गर्न चाहनुहुन्छ र तपाईँ उहाँको सन्तान भएको निश्चयता तपाईँलाई दिन चाहनुहुन्छ। भनिएको छ, जीवन धेरै छिट्टै हिजोमा बदलिने आजहरूको श्रृंखला हो। केही मानिसहरू पछाडिको पछुतोमा समय बिताउँछन् र अरू केही चिन्ता र अल्छेपनको कारणले सधैँ भोलिको प्रतीक्षामा बस्छन्। यी दुवै अवस्थामा हामीले एउटा महत्वपूर्ण दिन आजलाई नजरअन्दाज गर्ने खतरा छ। यो जीवन बाँच्नको लागि उपयुक्त समय हो। तपाईँ आजलाई कसरी बिताउँदै हुनुहुन्छ?

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, JPO बक्स नम्बर 8975, EPC नम्बर 25161, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई SMS तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,
2: डिभिजन वन कार्यालय कपिलवस्तु, गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जंगल।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोध राख्दै डिभिजन वन कार्यालय कपिल वस्तु गौतम दत्त चन्द्रौटा कपिल वस्तु।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
2: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डढेलो रुकाउ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
6: फुलबारी सामुदायिक वन उपभोक्ता समूह बारगंगा साथ मोतीपुर कपिल वस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 9846391090।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
2: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डढेलो रुकाउ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
7: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन हो।

0: दादू एक कप चाय के 30 रुपया कतरा महंगा। आजकल तो कुछ चीज में पैसा वसूल नहीं हुई ना।
1: उठ जे भाई, अब एनसेल में पैसा वसूल
0: हो का?
1: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल,
0: गजब बात है। अब मैं फिर पैसा वसूल करें।
2: आजू *123# डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी। एनसेल नेपाल के लग।
3: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तु द्वारा बाली बीमा अनुदान कार्यक्रम संबंधी सूचना।
4: बारगंगा नगरपालिका नगर कार्यपालिका को कार्यालय कृषि विकास शाखा कपिल वस्तु को चालू आर्थिक वर्ष 2081-82 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जड़ीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जड़ीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
5: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बिमालिकको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
3: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747 98472-54954 98472-84700 र 98470-83400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भारतमा मनसून छ दिन अघि आउने पूर्वानुमान, नेपालमा पनि चाँडो भित्रिन सक्ने, शुरूमा सुक्खा हुने अनुमानले किसानमा चिन्ता, अहिले नै यकिन नहुने विभागको भनाई।
0: नारायणघाट बुटवल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने।
1: आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्तामा पनि भजन कीर्तन र अध्यात्म प्रति आकर्षण बढ्दो, तनावपूर्ण जीवनमा मानसिक सन्तोष मिल्ने डाक्टरको भनाई।
2: सामाजिक अभ्यासहरूबाट सामूहिक भजन सूत्रबाट मान्छेलाई चाहिँ शान्त रहन प्रेरित गर्ने खालका खुसी राख्न मद्दत गर्छ।
0: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प फर्किए लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो।
1: र नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक, आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भारतको मौसम विज्ञान विभागले यो वर्ष औसत मिति भन्दा 6 दिन अघि अर्थात मे 26 तारीकमा केरलामा मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले मे 26 को 4 दिन अगाडि वा पछाडि मनसून भित्रने बताएको हो। केरलामा जून 1 मा मनसून भित्रदा नेपाल आइपुग्ने औसत मिति जून 13 हो। केरलाबाट पूर्वी नेपाल हुँदै मनसून फैलने भएकाले भारतमा छिटो आए नेपालमा आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसमविदहरू बताउँछन्। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने धेरै गतिविधि हुने भएकाले अहिले नै प्रष्ट भन्न सकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसैबीच मौसमविदहरूले यस वर्षको मनसून शुरूआती चरणमा कमजोर रहने र देशका धेरैसो भूभागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन्। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार जेठ 15 साउन 15 गतेसम्म सुक्खा रहने सम्भावना छ। धान खेतीको मुख्य समयमा वर्षा कम हुने यो प्रक्षेपणले किसान र कृषि विज्ञहरूमा चिन्ता थपिएको छ। तर नेपालको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार एलनिनोको कारण कम वर्षाको सम्भावना रहे पनि नेपालको मनसूनलाई प्रभाव पार्ने थुप्रै कारण भएकाले अहिले नै यकिन भन्न सकिँदैन। विभागले चाँडो मनसूनको विस्तृत अनुमान सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यसैबीच अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
1: लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटोल सड़क खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। नागढुङ्गा नौविसे तथा नारायणघाट बुटोल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जैशीले आयोजनाका धेरैजसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार अहिले फिनिशिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्। महानिर्देशक जैशीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षमा चाहिँ बाटो अवरूद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउन्नेमा अहिले एकतर्फी 2 लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको बताउनुभयो। जेठ 15 गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनु दिनुभयो। नारायणघाट बुटवल सड़क खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए।
0: यसैबीच पूर्वधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति र निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको हो। उहाँले निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभयो। निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन उहाँको आग्रह छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले 2083 सालको चैतभित्र निर्माण सक्ने गरी सुरुङ मार्गको काम गरिरहेको छ।
1: विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिएका छन्। काठमाण्डुमा हिजोदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी तीन दिने सम्मेलनमा स्पष्ट कानूनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्त्याइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानून तर्जुमा गरिनुपर्नेमा जोड़ दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार निश्चित भए पनि पर्याप्त कानूनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाइ छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पराश्वर ढुंगानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानून जटिल बनेर सामान्य नागरिकले बुझ्न नसक्ने समस्या आएको बताउँदै सरल भाषामा कानून मस्यौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ।
0: मध्य प्रदेशका 8 जिल्ला मध्ये पर्सामा एचआईभी एड्स संक्रमित बिरामीको संख्या सबैभन्दा बढ़िरहेको पाइएको छ। मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा 1504 जना एचआईभी एड्सका बिरामी छन्। निर्देशनालयका अनुसार आर्थिक वर्ष 2081-82 मध्य प्रदेशमा 4680 जना एचआईभी संक्रमित बिरामी उपचारमा रहेका हुन्। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिलामा एचआईभी संक्रमण पुष्टि भएको छ। समयमै परीक्षण तथा उपचार नभए आमाबाट शिशुमा समेत संक्रमण सर्न सक्ने जोखिम रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। मध्य प्रदेशमा 18 वर्ष मुनिका 175 जना बाल बालिकामा एचआईभी संक्रमण रहेको छ। तीमध्ये 47 जना एकल अभिभावक विहीन तथा 20 जना पूर्ण अनाथ रहेका छन्। संक्रमित बाल बालिकालाई शिक्षा स्वास्थ्य तथा पोषणका लागि महिनाको 1000 रूपियाँ नगद सहायता उपलब्ध गराउँदै आएको छ। मध्य प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद कुमार यादवले खुल्ला सीमा वैदेशिक रोजगारी लागू औषधको प्रयोग असुरक्षित यौन सम्पर्क कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण रहेको बताउनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट फोन गरेको भन्दै दैलेखका एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वड़ा नम्बर 6 वीरेन्द्र चोक घर भई अहिले काठमाण्डु बस्ने 22 वर्षीय खड्का पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। खड्काले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका वड़ा नम्बर 13 वड़ा सचिव कमल भण्डारीलाई टेलिफोन गरेर अमर्यादित भाषामा धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति निकालेर खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको जनाएको थियो। खड्काले एउटा सिफारिश पत्र बनाइदिन भन्दै शुरूमा आग्रह गरेका थिए। भण्डारीले प्रक्रिया अनुसार हुने बताएपछि उनले अपशब्द बोलेका थिए।
0: प्रदेश सरकार परिवर्तनको चर्चाले सुदूरपश्चिम प्रदेशमा विवाद सृजना भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको गृह कार्य चलिरहेका बेला दुवै दलमा समस्या देखिएको कांग्रेस र एमाले समीकरणलाई यथावत राख्दै प्रदेश सरकार परिवर्तन वा पुनर्गठनको विषयमा छलफल थालेका हुन्। त्यही छलफलपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौँ आउनुभएको छ। शाहले गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति गगन कुमार थापासँग छलफल गर्नुभएको छ। शाहले प्रदेश सरकारबारे चाँडै निर्णय हुने दुवै नेताहरूले बताउनु भएको छ। दुई दल प्रदेश सरकार परिवर्तनको पक्षमा गएपछि सुदूरपश्चिममा दुई दल बीच विवाद बढ़दै गएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943355।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतमा मनसून 6 दिन अघि आउने पूर्वानुमान, नेपालमा पनि चाँडो भित्रन सक्ने, शुरूमा सुक्खा हुने अनुमानले किसानमा चिन्ता, अहिले नै यकिन नहुने विभागको भनाई, नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट फोन गरेको भन्दै दैलेख एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ लगाएको खबर प्रस्तुत गर्यो।
1: डोजर चलेपछि विस्थापित भएका 14 जना बाल बालिकालाई काठमाण्डु महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा रहेको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बसिरहेका मध्ये 10 वर्षभन्दा माथिका 14 बालबालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधा सहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा 61 जना बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बाल बालिका अभिभावकसँग बाहिर भाड़ाको घरमा बस्न गएका छन्। महानगरले प्याप्सन अन्तर्गतका 10 वटा र एनप्याप्सन अन्तर्गतका 3 वटा विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बाल बालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनुभयो।
0: वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षका 10 महिनामा 1,79,40,00,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा कार्यालयलाई 2,23,18,00,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको 89.35% राजस्व संकलन भएको हो। भन्सार कार्यालयका अनुसार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षमा राजस्व संकलन सन्तोषजनक रहेको बताउनुभयो।
1: धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङका वीर बहादुर तामाङको घरमा ठूलो मात्रामा लागू औषध लुकाइराखेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय थादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरूवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागू औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ।
0: जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा सम्पन्न भएको छ। आज जानकी मन्दिर प्रांगणबाट शुरू भएको सम्पदा यात्रा जनकपुर धामका सम्पदाहरूको परिक्रमा गरी महेन्द्र नारायण नीति मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको हो। जनकपुर धामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरेको आयोजकले जनाएको छ।
1: प्राचीन मिथिला क्षेत्रमा आज विवाहित महिलाले वर्षायत पर्व मनाइरहेका छन्। अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। यो पर्वमा विवाहित महिला आआफ्ना बस्तीका वरको रूख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर इष्टदेवको पूजा आराधना गर्ने गरिन्छ। व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। यसपालि भने भोलिदेखि अधिक मास शुरू हुने हुँदा भोलिको सूर्योदय हुनु अगावै व्रत सम्पन्न गरिने मैथिली कर्मकाण्डका ज्ञाता बर्दीवास दुईका पण्डित महेश कुमार झाले बताउनुभयो।
0: यस्तै पश्चिम नेपालका अवधि समुदायका महिलाहरूले परम्परागत रूपमा श्रद्धा भक्ति र सांस्कृतिक हर्षोल्लासका साथ वर साहित पूजा गरेका छन्। विशेष गरी विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु सुख समृद्धि र पारिवारिक शान्तिको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। घर घरमा परम्परागत पकवान तयार पार्नेका साथै मन्दिर तथा चौतारामा सामूहिक पूजा गरी वट सावित्री मनाइएको महिला अगुवा रमा रानी वैश्यले बताउनुभयो।
1: बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्न सफलता मिलेको छ। खेर गइरहेको जलविद्युत र पानी प्रयोग गरी उत्पादन गरिएको यो ग्यास सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको छ। त्रिभुवन विश्वविद्यालय सहित सातवटा देशी विदेशी संस्थाको सहकार्यमा तीन वर्षको अनुसन्धानपछि यो उपलब्धि हासिल भएको हो। गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले हाइड्रोजन ग्यासको चूलो बालेर परियोजनाको उद्घाटन गर्नुभएको छ। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण र व्यावसायिक विस्तारतर्फ अघि बढ़ने जनाएको छ।
0: टेकपाइला इनोभेशनले विश्वविख्यात एनसीसी एजुकेशन युकेसँग रणनीतिक साझेदारी गरेको छ। यस मार्फत कक्षा एघार र बाह्रका विद्यार्थीहरूले आफ्नै विद्यालयमा साइबर सुरक्षा एआई र डाटा साइन्सका अन्तर्राष्ट्रिय पाठ्यक्रम शून्य लागतमा पढ्न पाउनेछन्। कम्पनीले दक्ष प्रशिक्षक र अत्याधुनिक सिकाई व्यवस्थापन प्रणाली उपलब्ध गराउनेछ। काठमाडौँमा आयोजित कार्यक्रममा टेकपाइलाका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले नेपालको आईटी क्षेत्र वार्षिक 20-25% वृद्धि भएता पनि 70% कम्पनीले दक्ष शक्ति नपाएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लका अनुसार विगत तीन वर्षमा नेपालको आईटी तथा एआई सर्भिस व्यवसाय 70 अर्बबाट बढ़ेर 140 अर्ब रूपियाँ पुगेको छ। नेपाल टेलिकमका निर्देशक डाक्टर शालिग्राम पराजुलले नीति पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा अगाडि बढ़ाउनु पर्ने बताउनुभयो।
1: कुनै समय फोहोर र दुर्गन्धको प्राय बनेका काठमाण्डुका नदी किनारहरू शहरको सुन्दर पर्यटकीय गन्तव्यमा रूपान्तरित हुँदैछन्। शंखमूल क्षेत्रमा बागमती किनारमा निर्माण भएको शंखमूल योग पार्क यसको जीवन्त उदाहरण हो। हरियाली चौर बगेको बागमती र व्यवस्थित पैदल मार्गहरूले यो क्षेत्रलाई बिहानी हिडडुल योग अभ्यास र पारिवारिक पिकनिकको पहिलो रोजाई बनाएको छ। बालबालिकाका लागि आधुनिक खेलौना र चिप्लेटीको व्यवस्था छ जसले उनीहरूलाई मोबाइलबाट टाढा राखी खुला आकाश मुनि रमाउन मद्दत गरेको छ। युवा र स्वास्थ्य सचेत नागरिकका लागि खुला व्यायामशाला पनि स्थापना भएको छ। आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सतलहरूमा हरियो दुबोमा बसेर गरिने ध्यान र योगले शहरको कोलाहालबाट मुक्तिको अनुभव दिने स्थानीयवासी बताउँछन्।
0: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
14: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू:
14: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
14: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
14: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
14: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
14: पूर्व कर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
14: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
14: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगत्तै रूसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 तारीक अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनिया समकक्ष सी जिङपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ़ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा उल्लेख छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणले युक्रेन रूस युद्ध द्वन्द लगायत व्यापार र भू राजनैतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेट्टाएको हो। नेपालका कुशल भुर्तेलले 119 रन बनाए, यस्तै आशिष सेठले 58 रन बनाए। आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अभिजित 20 रन बनाए। त्यसअघि त्रिवी क्रिकेट रंगशाला कृतिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लीग टू एक त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित 7 औं स्थानमा छ। अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो र स्कटल्याण्ड 30 खेलमा 38 अंक सहित शीर्ष स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ।
1: भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यूपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन् भने 3 जना खेलाड़ीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका छन्। यस्तै गीता राणा, सविता चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन्। नियमित खेलाड़ी सरस्वती हमाल र मनमाया दमाई बाहिरिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा श्रीलंका र भूटान छन्। समूह बीमा सार्विक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। साफ च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भूटानसँग खेल्नेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल इडेन गार्डन्समा नेपाली समयअनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। गुजरात 12 खेलमा 16 अंक सहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अंक सहित 8 औं स्थानमा छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण युवाहरूको बढ्दो अध्यात्म आकर्षणमा केन्द्रित छ।
16: पर्वत कैलाश

परम्परागत रूपमा भजन कीर्तन र आध्यात्मिक चिन्तनलाई प्राय अवकाशपछिको जीवन वा वृद्ध वृद्धाको समय बिताउने माध्यमका रूपमा मात्रै हेरिन्थ्यो। मन्दिरका सत्तल र पाटी पौवामा चाउरिएका अनुहार मात्र झुम्मिन्छन् भन्ने सामाजिक मान्यता विस्तारै बदलिँदैछ। पछिल्लो समय ठाउँ ठाउँका मठ मन्दिर मात्र होइन, सामाजिक सञ्जालदेखि आध्यात्मिक शिविरहरूसम्म युवाहरूको उपस्थिति लोभलाग्दो देखिन थालेको छ। काठमाडौँको पशुपतिनाथ मन्दिरमा साँझपख हुने आरतीको दृश्य हिज आज बदलिएको छ। केही वर्ष अघिसम्म वृद्ध वृद्धाहरूको बाहुल्य रहने बागमती किनारमा अहिले तन्नेरीहरूको ओइरो देखिन्छ। कोही आँखा चिम्लेर ताली बजाइरहेका हुन्छन्, कोही मोबाइलको क्यामेराबाट त्यो आध्यात्मिक ऊर्जालाई कैद गरिरहेका हुन्छन् त कोही तल्लीन भएर नाचिरहेका देखिन्छन्।

0: पशुपतिनाथ मात्र होइन सामाजिक सञ्जालदेखि देशका कुना काप्चामा हुने सत्सङ र भजन कीर्तनसम्म पुग्दा एउटा नयाँ प्रवृत्ति स्पष्ट देखिन्छ। दैनिकको दौड़मा थाकेका युवाहरू विस्तारै अध्यात्म र भजन कीर्तनमा आकर्षित भइरहेका छन्। आखिर किन आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्ता आध्यात्मिकतातर्फ आकर्षित भइरहेको छ? मनोविद डाक्टर बासु कार्की,
1: जीवनशैलीमा भएको परिवर्तन र उनीहरूले बुझ्ने सूचना र संसारसँग सम्बन्ध अत्यन्तै व्यापक भएको कारणले गर्दा मान्छेहरूको महत्वाकांक्षा अत्यन्तै सीमाविहीन हुन पुगेको छ। पुरानो हाम्रो जीवनशैली र संस्कारमा भएको भजन कीर्तन लगायतका जहाँ मान्छे भौतिक हिसाबले सँगसँगै रहन्छ र एकअर्काबीच अरू भावनाको कुराको पनि आदान प्रदान हुन्छ, त्यस्ता कुराले चाहिँ मान्छेलाई कनेक्टेड भएर रहन पनि सहयोग गर्ने र अप्ठ्यारो पर्दा समस्या समाधानको लागि र यस्तै अलि बढी सांस्कृतिक हिसाबले सँगसँगै रहन पनि मौका मिल्ने भएको कारणले गर्दा यस्ता कुरामा चाहिँ बढी ध्यान गएको र यस्तै मान्छेलाई सकारात्मक ऊर्जा दिएको पनि।
0: पछिल्लो समय युवाहरूमा पार्टी, डिस्को, क्लब र रात्रि जीवन प्रतिको मोह घटेको त छैन, तर त्यसको विकल्पमा आध्यात्मिक मनोरञ्जन तीव्र रूपमा अगाडि आएको छ। धेरै युवाहरूले हिजो आज शुक्रबारको रात क्लबमा बिताउनुको साटो शनिबार देशभरिका एमआरआरको भजनमा बिताउन थालेका छन्।

0: यस आकर्षणमा प्रविधिको ठूलो हात छ। फेसबुक, इन्स्टाग्राम र टिकटकमा देखिने छोटो भिडियोहरूले भजन र अध्यात्मलाई ग्ल्यामरस बनाइदिएको छ। पुष्पतिको आरती होस् वा एमआरआर वा अरू मठ मन्दिरमा हुने आरती, त्यहाँका भिडियोहरू युवाहरूले निकै रुचाउने गरेका छन्। आजका युवाहरू परम्परागत वाद्य वादनको प्रयोग गरेर पनि भजन गाइरहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार आजको पुस्ता सबैभन्दा बढ़ी एन्जाइटी र डिप्रेशनको जोखिममा छ। यस्तोमा ध्यान युवाहरूका लागि औषधि साबित भएको छ। ध्यान केन्द्रहरूमा स्थान पाउन महिनौ कुर्नुपर्ने अवस्था छ र त्यहाँ जाने 80% भन्दा बढ़ी मानिस 35 वर्ष मुनिका युवा छन्। भजनमा रहने सामूहिक ऊर्जाले एक्लोपन हटाउन मदत गर्छ, जसले सामाजिक सम्बन्ध बलियो बनाउन र मानसिक रूपमा सन्तोष मिल्न सहयोग पुर्याउँछ।
1: जति बेला मान्छे आनन्दित हुन्छ त्यति बेला डोपामिन, सेरोटोनिन र अक्सिटोसिन जस्ता हर्मोन्सहरू र न्युरोट्रान्समिटर उत्पादन हुन्छ। तिनै रसायनहरूको उत्पादन र सन्तुलनबाट उनीहरूलाई सुखी र खुसी बनाउने हो, अथवा सामाजिक अभ्यासहरूबाट, सामूहिक भजन सत्रबाट मान्छेलाई चाहिँ शान्त रहनलाई प्रेरित गर्ने खालका, अझ बढी खुसी राख्न मदत गर्छ।
0: अध्यात्मले युवाहरूलाई आधुनिक विश्वको कोलाहलमा कसरी शान्त रहन सकिन्छ भन्ने कला पनि सिकाएको छ। आजको शिक्षित पुस्ताले विज्ञान र अध्यात्मलाई जोडेर हेर्न थालेका छन्। अहिलेका युवा आफ्नो व्यस्त दिनचर्यापछि एक घण्टा आँखा चिम्लेर भजनमा हराउँछन्, जसले आफूलाई फेरि पुनर्ताजगी गर्छ। मनोविद डाक्टर बासु कार्की:
1: उत्पादन सन्तुलनबाट उनीहरूलाई सुखी र खुसी बनाउने हो, अथवा सामाजिक अभ्यासहरूबाट, सामूहिक भजन सत्रबाट मान्छेलाई चाहिँ शान्त रहनलाई प्रेरित गर्ने खालका, अझ बढी खुसी राख्न मदत गर्छ।
0: अध्यात्मले युवाहरूलाई आधुनिक

0: छ र विज्ञानलाई बढी बुझ्दछ, उनीहरूले आफ्नो जीवनलाई र जीवन दर्शनलाई पनि बुझ्ने सम्भावना बढी छ। त्यति बेलासम्म मान्छेको बुझाइ चाहिँ परिपक्व हुँदैन, त्यति बेला व्यवहारबाट पनि धेरै कुरा सिक्छ जस्तो छ। हामीले जुन आध्यात्मिक चिन्तन र त्यो सँगसँगै जोडिएका ती अभ्यासहरू छन्, जुन भजन कीर्तन भन्छौ, ती कुराले चाहिँ मान्छे व्यवहारबाटै उनीहरूलाई शान्ति मिल्छ। यो कुरा चाहिँ विज्ञान सम्बन्ध पनि छ र हाम्रो पूर्वीय दर्शनसँग पनि तालमेल राख्छ। जस्तो चाहिँ नयाँ पुस्तालाई तनाव जिउनको लागि र आफ्नो महत्वाकांक्षालाई कम गरेर आफ्नो धरातलो उभिएर जीवन निर्वाह गर्न पनि सहयोग गर्छ।
1: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: भारतमा मनसून छ दिन अघि आउने पूर्वानुमान, नेपालमा पनि चाँडो भित्रन सक्ने, शुरूमा सुक्खा हुने अनुमानले किसानमा चिन्ता, अहिले नै यकिन नहुने विभागको भनाई।
1: नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने।
2: आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्तामा पनि भजन कीर्तन र अध्यात्म प्रति आकर्षण बढ्दो, तनावपूर्ण जीवनमा मानसिक सन्तोष मिल्ने डाक्टरको भनाई।
1: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प फर्की लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो।
2: र नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: gentlemen, may I have your attention, please? 3, 2, 1.
1: Okay, 89.6 Christian Law Station Radio.
2: Buddha Awaz.
3: टिभी बन्द गर त अब रेडियो सुन्नु पर्छ
4: के आउँछ र त्यस्तो रेडियोमा सुन्नै पर्ने कार्यक्रम
3: ए तिमीलाई थाहा छैन प्रत्येक हप्ताको शनिबार साँझ आउँछ नि त कार्यक्रम अभिनय र कला
5: नमस्कार अनि हार्दिक स्वागत छ है त साथी तपाईँलाई तपाईँको आफ्नै कार्यक्रम अभिनय र कलामा
6: हजुर समाजका यथार्थ वास्तविक तथा काल्पनिक विषयवस्तुमा आधारित रहेर आफ्नो अभिनय र कला व्यक्त गर्न पाइने एक मात्र व्यङ्ग्यात्मक मनोरञ्जनात्मक र सन्देशमूलक कार्यक्रम अभिनय र कला
4: प्रत्येक हप्ताको शनिबार
3: तपाईँकै प्रिय रेडियो स्टेशन शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जमा
6: सुन्न र सहभागिता जनाउन

नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई आजको बसाईबाट। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz सँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com लगइन गरेर देशमा विदेशमा जहाँ हुनुहुन्छ यदि इन्टरनेट अनलाइनको पोस्टमा हुनुहुन्छ भने चाहिँ कार्यक्रम अभिनय कला सुन्न सक्नुहुनेछ। कार्यक्रम आउने गर्छ प्रत्येक हप्ताको शनिबार 6 बजेको खबर पछि करिब करिब 7 बजेसम्म हामी तपाईँसँगै रहनेछौ, तपाईँसँगै सहयात्रा गर्नेछौ र तपाईँसँगै कुराकानी गर्नेछौ। यति बेला भने टेक्निसियनमा मिठो सपोर्ट गर्नुभएको छ सुभाषजी हुनुहुन्छ, त्यस्तै म कार्यक्रम प्रस्तुता छु उमा घिमिरे कला। के गर्दै हुनुहुन्छ, साँच परेको छ, कस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि पुर्छ ढिलो समयमा आउनुहुन्छ भने चाहिँ कार्यक्रमलाई सुन्नुहुन्छ। अनि तपाईँ काम गर्दै हुनुहुन्छ भने चाहिँ सर्वप्रथम आफ्नो काम के गर्दै हुनुहुन्छ, कामलाई निरन्तरता दिनुहोला। फुर्सदमा हुनुहुन्छ भने चाहिँ हामीलाई पनि सम्झिनुहोला, माया गर्नुहोला र फुर्सद छैन भने चाहिँ सुनेर भए पनि सपोर्ट गर्नुहोला भन्न चाहन्छौ। कार्यक्रममा के हुन्छ भन्ने कुरा त धेरैलाई जानकारी नै छ, यदि कार्यक्रमको बारेमा थाहा छैन भने चाहिँ तपाईँले सोध्न पनि सक्नुहुनेछ। कार्यक्रममा के हुन्छ भन्दाखेरि हामी चाहिँ तपाईँसँग अभिनय गर्छौँ कम्तीमा पनि 1 मिनटसम्म, त्यो अभिनय चाहिँ हामी जसले राम्रो गर्नुहुन्छ उहाँलाई चाहिँ विजेता पनि बनाउँछौ र विजेता चाहिँ महिनाभरिको हुनुपर्नेछ, हप्ताको नभएर तपाईँ महिनाभरिको विजेता हुनुभयो, राम्रो अभिनय गर्नुभयो भने चाहिँ हामी तपाईँलाई पुरस्कारको पनि व्यवस्था गर्छौ र चाहिँ विजेता बनाउनेछौ। कार्यक्रम अन्तिमसम्म सुन्नुपर्ने हुन्छ। कार्यक्रममा रहेर चाहिँ हामी हाम्रै समाजमा घट्ने वास्तविक यथार्थ साथै काल्पनिक विषयवस्तुमा रहेर कुराकानी गर्छौ, अभिनय गर्छौ र समाजमा चाहिँ एउटा सकारात्मक सन्देश फैलाउने हाम्रो

कार्यक्रमको जमर्को पनि रहन्छ। तपाईँ आउनुभयो, राम्रो अभिनय गर्नुभयो भने चाहिँ हामी तपाईँलाई विजेता पनि बनाउँछौँ र महिनाभरि हामी तपाईँसँगै अभिनय गर्छौँ भने महिनाको अन्तिम शनिबार तपाईँसँग भएका सिचुएसनहरूलाई चाहिँ तपाईँ टिपाउनु पर्ने हुन्छ। तपाईँसँग भएका तपाईँका गाउँ समाजमा केही घटनाहरू घटेको छ र तपाईँले त्यो सिचुएसन टिपाउन चाहनुहुन्छ भने चाहिँ फटाफट डायल गर्नुहोला 076-550-180 चाहिँ तपाईँको लागि हामी खुल्ला राखेका छौँ। त्यसै तपाईँले चाहिँ आफ्ना जिज्ञासाहरू छन्, मनमा लागेका कुराहरू छन्, तपाईँ विदेश हुनुहुन्छ र विदेशमा धेरै कुराहरू भोगिरहनु भएको छ र नेपालमा आएर तपाईँले ती आफ्ना भोगाईहरू सुनाउन चाहनुहुन्छ भने पनि 98-99-736-736 चाहिँ तपाईँले वाट्सएप गरिदिन सक्नुहुनेछ। तपाईँलाई वाट्सएप नम्बर पनि म जानकारी गराएँ। यति बेला हामी साँझको समयमा छौँ, तपाईँ पनि घरमै हुनुहुन्छ होला, काम गर्दै हुनुहुन्छ होला। यति बेला चाहिँ हामी एउटा मिठो साङ्गीतिक आवाजलाई जोड्छौँ अनि त्यसपछि तपाईँसँगै हामी तपाईँसँगै सहयात्रा गर्नेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला।

पल्टनको यो मिठो सांगीतिक आवाज पछि पुनः स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम अभिनय कलाको आजको बसाईबाट। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज सँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com लगइन गरेर देशमा विदेशमा जहाँ हुनुहुन्छ यदि इन्टरनेट अनलाइनको पोस्टमा हुनुहुन्छ भने चाहिँ तपाईँ कार्यक्रम अभिनय कला सुन्न सक्नुहुनेछ। यति बेला चाहिँ हामी सामुदायिक रेडियो बुद्ध आवाजमा प्रत्येक हप्ताको शनिबार आउने कार्यक्रम अभिनय कलामा छौं। तपाईँ पनि आउन चाहनुहुन्छ र अभिनय गर्न चाहनुहुन्छ भने डायल गर्न सक्नुहुनेछ फटाफट 076-550-180। यति बेला हामी खुल्ला राखेका छौँ। त्यस्तै तपाईँसँग पनि जिज्ञासाहरू छ अनि जिज्ञासा टिपाउन चाहनुहुन्छ भने पनि तपाईँले टिपाउन सक्नुहुनेछ। त्यसको लागि पनि म वाट्सएप नम्बर तपाईँलाई भनिराखेको छु 98-99-36-726। यति बेला चाहिँ हामी तपाईँको लागि यो नम्बर खुल्ला राखेका छौँ अनि तपाईँले चाहिँ तपाईँको मनमा लागेका कुराहरू तपाईँ विदेशमा हुनुहुन्थ्यो र विदेशमा धेरै आफ्ना भोगाईहरू भोगेर आउनु भएको छ भने पनि ती भोगाईहरू सुनाउन सक्नुहुनेछ तपाईँलाई चाहिँ। यति बेला हामी मिठो साङ्गीतिक आवाजलाई जोड्छौँ, त्यसपछि हामी फेरि आउनेछौँ।

कलाको आजको विषयबाट यति बेला तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजमा सुनिरहनु भएको छ कार्यक्रम अभिनय र कला। आउने वर्ष प्रत्येक हप्ताको शनिबार 6 बजेको खबरपछि करिब करिब 7 बजेसम्म हामी तपाईँसँगै सहयात्रा गर्छौँ, तपाईँसँगै कुराकानी गर्छौँ र तपाईँसँगै तपाईँका जिज्ञासाहरूलाई पनि हामी यस कार्यक्रममा लिने गर्छौँ। साथै तपाईँसँग अभिनय पनि गर्छौँ। कार्यक्रम अभिनय र कलामा तपाईँलाई पनि अभिनय गर्ने मन छ भने चाहिँ फटाफट डायल गर्नुहोला 076-550-180 यति बेला खुल्ला राखेका छौँ। त्यस्तै तपाईँसँग पनि केही सिचुएसनहरू छन् तपाईँले टिपाउन चाहनु भएको छ भने चाहिँ 98-99-36-726 पनि तपाईँले टिपाउन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ सुनेर सुझाव सल्लाह प्रतिक्रिया पनि दिनुहोला। हामी चाहिँ हाम्रै समाजमा घट्ने वास्तविक यथार्थ साथै काल्पनिक विषयवस्तुमा रहेर कुराकानी गर्छौँ, अभिनय गर्छौँ र समाजमा चाहिँ एउटा सकारात्मक सन्देश फैलाउने हाम्रो कार्यक्रमको जमर्को पनि रहन्छ। तपाईँ आउनुभयो, राम्रो अभिनय गर्नुभयो, राम्रो सिचुएसन टिपाउनुभयो भने चाहिँ विजेता पनि हुन सक्नुहुनेछ। तर कार्यक्रम अन्तिमसम्म सुन्नुपर्ने हुन्छ। हामी विजेता चाहिँ हप्ताको नभएर महिनाभरिको विजेता बनाउँछौँ र पुरस्कारको पनि व्यवस्था गर्छौँ। गर्मी निकै बढेको छ, आफ्नो स्वास्थ्यको पनि केयर गर्नुहोला, बाहिर हिँड्दाखेरि अलिकति सतर्कता अप्नाउनुहोला पनि भन्न चाहन्छु। यति बेला हामी कार्यक्रम अभिनय र कलामा फेरि पनि एउटा मिठो साङ्गीतिक आवाजलाई जोड्छौँ, त्यसपछि हामी तपाईँसँगै उपस्थित हुनेछौँ।

सुनिरहन मन लाउँछ मायालुको बोली यो मिठो सांगीतिक आवाज पछि पुनः स्वागत छ तपाई सम्पूर्णलाई कार्यक्रम अभिनय र कलाको आजको बसाईबाट। यति बेला तपाईँ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाजमा कार्यक्रम अभिनय र कला सुनिरहनु भएको थियो। अब चाहिँ हामीसँग धेरै समय पनि छैन, तपाईँसँग पनि हाम्रै समाजका वास्तविक यथार्थ साथै काल्पनिक विषयवस्तुमा केही मनमा लागेका जिज्ञासाहरू छन् भने पनि तपाईँले अर्को हप्ता तपाईँले टिपाउन सक्नुहुनेछ। फोन नम्बर तपाईँलाई भनिरहेको छु 9899736726 रहेको छ तपाईँले आफ्ना जिज्ञासाहरू टिपाउनको लागि भने 076550180 चाहिँ तपाईँले अभिनय गर्नको लागि डायल गर्नुपर्ने हुन्छ। जो साथीले राम्रो अभिनय गर्नुहुन्छ राम्रो सिचुएसन टिपाउनुहुन्छ उहाँलाई चाहिँ हामी पुरस्कारको पनि व्यवस्था गर्छौँ। हप्ताको नभएर महिनाभरिको हामी विजेता बनाएर तपाईँलाई पुरस्कार पनि दिनेछौँ। कार्यक्रम कस्तो लाग्छ सुनेर सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला र तपाईँको गाउँ समाजमा केही घटनाहरू घटेको छ भने टिपाउन नभुल्नुहोला। त्यस्तै तपाईँ विदेशमा जानुभएको थियो र विदेशबाट फर्किएर धेरै अनुभवहरू बटुल्नु भएको छ, आफ्ना भोगाईहरू सुनाउन चाहनुहुन्छ भने पनि ती भोगाईहरू सुनाउनको लागि 076550180 डायल गर्नुपर्ने हुन्छ। अब चाहिँ हामीसँग धेरै समय छैन, विदा गर्नुपर्ने हुन्छ। यति दिनसम्म सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। त्यस्तै टेक्निसियनमा रहेर मिठो सपोर्ट गर्ने सुभाषजीलाई पनि आभार प्रकट गर्दै म कार्यक्रम प्रस्तुता उमा घिमिरे कला पनि विदा हुन्छु। हवस् त, नमस्कार।

0: शुद्ध आवाज 89.6 MHz मा सुन्न नभुल्नु होला।
1: यति बेला साँझको 7 बज्यो।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छौ सहकर्मी स्मृति बस्यालसँगै दीपिका सुनार। तपाई यो खबर एफएम ब्यान्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरेकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट
1: लुम्बिनीमा मन्त्रालयको संख्या 8 सीमित गर्ने गरी सरकारले आन्तरिक गृह कार्य अगाडि बढ़ायो। प्रदेशको प्रशासनिक खर्च बचत हुने र पूँजीगत खर्चका लागि स्रोत बढ़ने विश्वास।
0: संस्थाहरूले सामाजिक क्रियाकलाप, विकास, निर्माण तथा सामाजिक अभियानमा सकारात्मक प्रभाव पारेको नगर उपप्रमुख चौधरीको कथन। सोसाइटी जस्ता संस्थाहरू नगरभित्र हुनु गौरवको विषय भएको उल्लेख।
1: विजयनगरमा म्याद नागेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा।
0: रूपन्देहीमा आज मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, घाइते चालक र सवार एकजनाको उपचार चल्दै।
1: बाणगंगाको रक्त संचार सेवा केन्द्र 2 वर्ष पूरा, 2000 युनिट रगत वितरण। ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले केन्द्रद्वारा निरन्तर सेवा प्रदान।
0: र कपिलवस्तुमा बरबोटको पूजा गरी बट सावित्री व्रत श्रद्धालुपूर्वक मनाइयो। विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र अटल सौभाग्यको कामना गर्दै व्रत बस्ने परम्परा।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने गरी आन्तरिक गृह कार्य अगाडि बढ़ाएको छ। प्रदेश सरकारको प्रशासनिक तर्फको खर्च कटौती गर्न नयाँ आर्थिक वर्ष 2083-84 साउन 1 गतेदेखि लागू हुने गरी लुम्बिनीमा मन्त्रालयको संख्या 8 सीमित गर्ने गरी सरकारले आन्तरिक गृह कार्य अगाडि बढ़ाएको हो, जसले गर्दा प्रदेशको प्रशासनिक खर्च बचत हुने र पूँजीगत खर्चका लागि स्रोत बढ़ने विश्वास गरिएको छ। एक रिपोर्ट।
4: लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 12 मन्त्रालय रहेका छन्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 साउन 1 गतेदेखि लागू हुने गरी 4 मन्त्रालय खटाएर 8 मन्त्रालय कायम गर्ने प्रदेश सरकारले निर्णय समेत गरिसकेको छ। शुक्रबार बसेको प्रदेश मन्त्री परिषदको बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार, अनावश्यक खर्च कटौती, कार्य सम्पादन प्रभाव प्रभावकारी र छरितो बनाउन मन्त्रालयको संख्या घटाउन थालिएको हो, जसका लागि सरकारले आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममा समेत मन्त्रालयको संख्या घटाउने विषय समावेश गराइने भएको छ। मन्त्रालय मात्र होइन, असार 15-20 गते भित्र मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंग्याउने तयारी समेत गरिएको छ। प्रदेश सरकारको सेवा प्रवाहलाई थपचुस्त पारदर्शी बनाउन मन्त्रालय संख्या घटाउने निर्णय गरिएको मुख्यमन्त्री चेतनाथ आचार्यले बताउनुभयो।
5: अहिले हामी विशेष गरेर अब त्यो लुम्बिनी प्रदेशमा रहेका जुन मन्त्रालय संख्याहरू हो त्यो मन्त्रालय संख्याहरूलाई घटाएर 8 ल्याउने त्यो योजनाका साथ हामी छलफल अगाडि बढाइरहेका छौँ र हामी एउटा कार्यदल बनाएर 15 दिनभित्र त्यसको रिपोर्ट पेश गर्ने गरी हामी निर्णय खर्च मितव्ययताको निम्ति के हो एकातिर खर्च मितव्ययता हुन्छ भने दोस्रो कुरो भनेको धेरै अब त्यो सुशासनको क्षेत्रमा र जनसेवा प्रवाहको क्षेत्रमा काम गर्नको निम्ति पनि त्यसले सजिलो बनाउँछ।
4: लुम्बिनीमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय भौतिक पूर्वाधार विकास शहरी विकास तथा खानेपानी कृषि भूमि व्यवस्था तथा सहकारी आर्थिक मामिला तथा योजना उद्योग पर्यटन तथा यातायात स्वास्थ्य ऊर्जा जलस्रोत तथा सिंचाई सामाजिक विकास वन तथा वातावरण आन्तरिक मामिला तथा कानून र युवा खेलकुद मन्त्रालय रहेका छन्। मन्त्रालय खटाउने अवस्थामा कार्य प्रकृति मिल्ने मन्त्रालयहरूलाई एक ठाउँमा राख्न सकिने सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो।
6: का हालसम्म रहेका मन्त्रालयहरूको पुनः समीक्षा गरेर यसलाई मुख्यमन्त्री कार्यालय सहितको 8 मन्त्रालय बनाउने गरी आजको मन्त्री परिषदको बैठकले महत्वपूर्ण निर्णय गरेको छ।
4: लुम्बिनी प्रदेश सरकार स्थापनाको वर्ष 7 मात्र मन्त्रालय थिए, त्यसपछि पहिलो कार्यकालमै 17 मन्त्रालयसम्म पुर्याइएको थियो। चालू खर्च कटौती गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन मन्त्रालयको संख्या घटाउने विषय उपयुक्त रहेको अर्थशास्त्रका प्राध्यापक सुधीकर कुमार अधिकारीले बताउनुभयो।
7: मन्त्रालयको संख्या कम हुने बित्तिकै प्रशासनिक चुस्तता त आइहाल्छ, यसले राम्रो एउटा सकारात्मक प्रभाव पार्छ। समान प्रकृतिका मिल्दाजुल्दा मन्त्रालयहरूलाई एउटैमा मर्ज गर्दाखेरि विभिन्न झन्झट पनि कम हुने र सेवाग्राहीले पनि एकै ठाउँबाट सेवा प्राप्त गर्न सक्ने सम्भावना बढ्छ।
4: यता सरकारको यस कदमप्रति नागरिकले प्रदेश सरकारको असल कार्यका रूपमा लिएका छन्। कम खर्चमा परिणाममुखी प्रदेश सरकार हुनुपर्ने तर्क स्थानीय नागरिकको रहेको छ। प्रदेश बढी खर्चिलो र नतिजाविहीन भएकै कारण नागरिकबाट तीव्र आलोचना समेत भइरहेको बेला प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर असल कार्यको शुरूआत भएको स्थानीय नागरिक अगुवाहरूले बताएका छन्।
8: त्यतिकै प्रशासनिक खर्च मिनिमाइज गर्ने हो। प्रशासनिक खर्च मिनिमाइज हुँदाखेरि देशमा इन्भेस्ट भएको जुन पुँजीगत लगानी छ त्यो चाहिँ सेभिङ हुन्छ र त्यो सेभिङ भएको लगानीलाई अहिलेको जनताको आवश्यकता चाहना र अपेक्षा जुन विकासमा छ त्यो चाहिँ पुँजीगत खर्चलाई हामीले विकासमा कन्भर्ट गर्न सक्छौँ र विकास द्रुत गतिमा भयो भने त्यतातिर प्रशासनिक खर्चबाट चाहिँ खर्चको म्यानेज हुने भयो र विकासमा चाहिँ अगाडि बढ्ने हुनाले यसको चाहिँ फाइदा जनताले प्रत्यक्ष रूपमा फास्ट्यागबाट प्रदान गर्ने हुनाले यो लोकप्रिय हुन्छ भन्ने मलाई लाग्छ।
9: जुन सोच लिएर लुम्बिनी प्रदेशले राखेको छ एकदम सराहनीय सोच छ। लुम्बिनी प्रदेशमा 12 भन्दा पनि त्यसको ठ्याक्कै 6 गरौँ र जुन हाम्रो आर्थिक लाइन व्यवस्थापन त्यसले हुन्छ र जुन हामीले जनताले गर्न खोजेको सरकार समक्ष पुर्याउन समक्ष पुर्याउन खोजेको धारणा एकद्वार प्रणाली पनि हामीले पाउन सक्छौँ र त्यसकारण सबैमा आर्थिकदेखि लिएर जनताको सँग सिधा सम्पर्क हुने भएकोले यो मन्त्रालयहरू घटाउँदा बेस्ट राम्रो छ।
10: नागरिकले सेवा पाउने सन्दर्भमा चाहिने मन्त्रालय राख्नुपर्छ। तथापि यो जुन लुम्बिनी प्रदेश सरकारले देशैभरमा हेर्दाखेरि लुम्बिनी प्रदेश सरकारले जुन खालको यो कार्य कदम गरेको छ पक्कै पनि प्रदेश सरकारले एउटा मूल्याङ्कन गरेर आम नागरिकको एउटा नागरिक निकायमा उठेको एउटा जुन प्रश्न छ के अरे प्रदेश खारेज गर्नुपर्छ खर्चिलो भयो बोझिलो भयो धान्न सक्दैन भन्ने खालको जुन आवाजलाई मध्यनजर गरेर लुम्बिनी प्रदेश सरकारले जुन खालको मन्त्रालय घटाएको छ।
4: मन्त्रालय कम हुँदा राज्यको प्रशासनिक खर्च बचत हुने निर्णय प्रक्रिया छरितो हुने दोहोरिने काम कम हुने प्रशासनिक दक्षता बढ़ने र नीतिगत समन्वय प्रभावकारी हुने अनुमान गरिएको छ। तसर्थ अब प्रदेश सरकारको काम प्रभावकारी बनाउन मन्त्रालय र माताहतका कार्यालयहरू खटाएर सुधारात्मक कार्यहरू अगाडि बढ़ाउनु जरूरी छ। दाङको देउखुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताको रिपोर्ट।
1: रिपोर्ट पछि अब माकी प्रसंग। बाढगंगा नगरपालिकाका नगर उपप्रमुख रीता कुमारी चौधरीले संघ संस्थाहरूले सामाजिक क्रियाकलाप विकास निर्माण तथा सामाजिक अभियानमा सकारात्मक प्रभाव पारेको बताउनु भएको छ। आज बाढगंगा नगरपालिका एक जितपुरमा रहेको बाढगंगा वेलफेयर सोसाइटीको 11 साधारण सभा तथा 6 अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले वेलफेयर सोसाइटी जस्ता संस्थाहरू नगरभित्र हुनु गौरवको विषय रहेको उल्लेख गर्दै समाजलाई अगाडि बढ़ाउन यस्ता संस्थाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो।
11: बाढगंगा नगरपालिका भित्र चाहिँ रहँदाखेरि हामीलाई गौरव पनि लाग्छ किनभने यो एउटा सरकारको मात्रै दायित्व होइन, यस्ता ठाउँ संस्थाहरूले यहाँका सामाजिक क्रियाकलापमा यहाँका विकास निर्माणमा यहाँका हरेक क्षेत्रमा सामाजिक क्षेत्रलाई चाहिँ एउटा अगाडि बढ्नको लागि
1: सो अवसरमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर छेत्रीले सोसाइटीले गरेका सामाजिक कार्यहरू प्रशंसनीय रहेको बताउनुभयो। उहाँले स्थानीय तहसँग सहकार्य गरी बन्द हुन लागेका व्यवसाय तथा मेला महोत्सवलाई पुनः सञ्चालनमा ल्याउन समेत संस्थाले भूमिका खेलेको उल्लेख गर्नुभयो।
12: नगरपालिका थुप्रै नभएर यताभरिका पनि नाना गाउँमा रहेका क्लबहरूलाई समेटेर एउटा सामाजिक क्षेत्रमा काम गर्ने भूमिका यसले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ र यहाँ अहिले सरकारको पनि समन्वय गर्दै यहाँ सरकारलाई समन्वय गर्दै अगाडि बढिआएको छ। यस संस्थाका महत्वपूर्ण कार्य अन्तर्गत यस क्षेत्रमा व्यवसायिक क्षेत्रले गर्ने जुन मेला आयोजना छ त्यो आयोजनालाई के भने र बन्द भइसकेको अवस्थामा उठाउने काम पनि संस्थाले गरेको छ। त्यसका लागि
1: यस्तै सोसाइटीका संस्थापक अध्यक्ष विष्णु थापाले सोसाइटी सामाजिक संस्था भएकाले हरेक क्षेत्रसँग समन्वय गरी अगाडि बढ़न आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय सरकार विभिन्न संघ संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संस्थाका सल्लाहकार दोलक बहादुर पछै बालकुमारी पन्तले सामाजिक संस्थाहरूले युवाहरूलाई सकारात्मक दिशामा अघि बढ़ाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको थियो। समाजमा एकता सहकार्य र सेवाभावको विकास गर्न सोसाइटीले निरन्तर लागि परेको उहाँको भनाइ छ। सोसाइटीका अध्यक्ष राजकुमार खाडले आगामी दिनमा पनि संस्थाले समाज सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पदम सेन, श्रिंकीखाट सामुदायिक वनका सचिव सुषमा खाड, गजेहडा खानेपानीका सचिव बुद्ध शाही, संस्थाका पदाधिकारी, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो। यो समाचार तयार पार्दासम्म संस्थाले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया जारी रहेको जनाएको छ।
0: अपूर्वस्तुको विजयनगर गाउँपालिकाले बजार अनुगमन गर्दै म्याद गुज्रिएका खाद्यान्न तथा अवैध रूपमा बिक्रीका लागि राखिएका 30,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सामग्री जफत गरी नष्ट गरेको छ। गाउँपालिकाको प्रांगणमा नियमानुसार उक्त सामग्रीहरू नष्ट गरिएको हो। हिजो गाउँपालिका की उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विजयनगर गाउँपालिका 4 त्रिपालनगर स्थित 7 पसल तथा व्यवसायबाट म्याद नागेका खाद्यान्न, सुर्तीजन्य पदार्थ, किराना सामग्री, तेल, मसला, कस्मेटिक सामग्री, पेट्रोल, पेय पदार्थ तथा अवैध औषधि बरामद गरेको थियो। अनुगमनका क्रममा टोलीले पसल दर्ता भए नभएको व्यवसायीले स्थानीय तहमा बुझाउनु पर्ने, राजस्व तिरै नतिरेको तथा व्यवसाय सञ्चालन सम्बन्धी कागजातको समेत तथ्याङ्क संकलन र जाँच गरेको गाउँपालिका राजस्व शाखा प्रमुख अनिल सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार पसल दर्ता बिना सञ्चालनमा रहेका तथा कर दायित्व पूरा नगरेका व्यवसायहरूलाई अनिवार्य पसल दर्ता गर्न, कर बुझाउन र दर्ताका लागि आवश्यक प्रक्रिया बारे समेत जानकारी गराइएको थियो। अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका सामग्री बिक्री वितरणका लागि राखिएको पाइएपछि ती सामान जफत गरेको जनाएको छ। जफत गरिएका खाद्य तथा उपभोग्य सामग्रीहरू स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा उपभोक्ता संरक्षण नियमावली 2076 निर्देशिका बमोजिम नष्ट गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले बजारमा उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने, म्याद नाकेका तथा गुणस्तरहीन सामग्री बिक्री गर्ने व्यवसायमाथि नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ। अनुगमन टोलीमा वडा नम्बर 4 वडा अध्यक्ष तिलकराम कडेल, 5 वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, कार्यपालिका सदस्य दमन्ती राणा, गाउँपालिका लेखा प्रमुख खुबीराम पन्थी, प्रहरी चौकी ठाकुरापुरका इन्चार्ज पुष्कर सिंह कुंवर लगायतको टोलीले पसलहरूमा अनुगमन गरेको थियो।
1: रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका 7 वैशाही स्थित सड़कमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको यूपी 55AS8091 नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटही माई गाउँपालिका 5 नेउडी हवा बस्ने 35 वर्षीय श्री भागवत धोबीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उहाँको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार एकजनाको सुई अस्पतालमा उपचार भइरहेको छ।
0: परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना अन्तर्गत परियोजनाका क्रियाकलाप तथा उपलब्धि बारे जानकारी र बस्ती स्तर योजना निर्माण सम्बन्धी पालिकासँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ। दलित सामाजिक विकास केन्द्रको आयोजना तथा युनाइटेड मिशन टू नेपाल यूएमएनको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो। परियोजनाको उद्देश्य तथा स्वागत मन्तव्य दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रोहिदासले व्यक्त गर्नुभएको थियो भने परियोजनाका गतिविधि तथा उपलब्धिहरूबारे परियोजना अधिकृत जितेन्द्र चौधरीले जानकारी गराउनु भएको थियो। कार्यक्रमको संचालन परशुराम हरिजनले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले बस्ती स्तरमा योजना तथा बजेट छनौट गर्दा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएका थिए। युवा क्लबका अनुप चौधरीले महिला बालबालिका तथा समुदायसँग सम्बन्धित बजेटको सदुपयोग हुनुपर्ने र सबै नागरिकलाई त्यसबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो। चौधरीले पालिकाबाट सञ्चालन हुने सम्पूर्ण कार्यक्रम नागरिक मैत्री, जवाफदेही र पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो। योजना शाखा प्रमुख रामकृष्ण तेलीले जनतामा नैतिक ज्ञान र चेतनाको आवश्यकता औनाउँदै सीमित बजेटका कारण सबै योजना एकै पटक कार्यान्वयन गर्न कठिनाई हुने बताउनुभयो। उहाँले विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको समेत उल्लेख गर्नुभयो। कार्यक्रममा स्थानीय स्तरको आवश्यकता अनुसार योजना निर्माण गरी समुदाय मैत्री विकासलाई अघि बढ़ाउनु पर्नेमा सहभागीहरूले जोड़ दिएका थिए। कार्यक्रममा माईदेवी गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष मुस्ताक अहमद खा, वडा नम्बर 6 का वडा अध्यक्ष सन्दीप चौधरी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका शिक्षक, युवा क्लब तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। केन्द्रकै अध्यक्ष सूर्यमती पासीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन परशुराम हरिजनले गर्नुभएको थियो।
1: नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखाले सञ्चालनमा ल्याएको रक्त संचार सेवा केन्द्रले 2 वर्ष पूरा गरेको छ। नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखाका सभापति शंकर पाण्डेले सेवा केन्द्र स्थापना भए यता 2 वर्षमा 2000 युनिट रगत संकलन तथा वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बाणगंगा 4 स्थित रक्त संचार सेवा केन्द्र ब्लड बैंक मार्फत बाणगंगा नगरपालिका सहित कपिरवस्तु र जिल्ला बाहिरसम्म पनि सेवा विस्तार गरिएको छ। सभापति पाण्डेले रक्तदान कार्यक्रम आयोजना गरेकोमा बैरिया युवा समाजप्रति आभार व्यक्त गर्दै आवश्यक परेको बेला रक्तदान गर्नु ठूलो सामाजिक योगदान भएको धारणा राख्नुभयो। सोही अवसरमा बैरिया युवा समाज बाणगंगा 1 को आयोजनामा दुर्गा मन्दिर बैरिया परिसरमा आयोजना भएको रक्तदान कार्यक्रममा 56 युनिट रगत संकलन भएको छ। मानवीय सेवाको भावनालाई केन्द्रमा राख्दै रक्तदान जीवनदान भन्ने मूल सन्देशका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमकै अवसरमा सेवा केन्द्र स्थापना भएको 2 वर्ष पूरा भएको खुशियालीमा मिठाई वितरण गरिएको थियो। कार्यक्रममा शाखाका कोषाध्यक्ष कृष्णदेव चौधरी, सचिव कृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो। रगत अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले केन्द्रले निरन्तर सेवा प्रदान गर्दै आएको छ।
0: कपिलवस्तु सहित तराईका विभिन्न जिल्लामा आज बरबोटको पूजा गरी बट सावित्री व्रत श्रद्धालुपूर्वक मनाइएको छ। प्रत्येक वर्ष ज्येष्ठ औंसीका दिन विवाहित महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य र अटल सौभाग्यको कामना गर्दै यो व्रत बस्ने परम्परा रहँदै आएको हो। स्थानीय भाषामा वर्षायत पूजा भनेर चिनिने यस पर्वमा महिलाहरू बिहानैदेखि निराहार व्रत बसी वरको रूखमुनि सामूहिक रूपमा पूजा आराधना गर्ने गर्दछन्। पूजाका क्रममा महिलाले वरको रूखको फेदीमा काँचो धागो बेरी पतिको दीर्घायु र पारिवारिक सुख समृद्धिको कामना गर्ने समेत चलन रहेको छ। धार्मिक मान्यता अनुसार स्कन्द पुराणमा वर्णित सावित्रीले यमराजसँग वरदान प्राप्त गरी मृत अवस्थामा रहेका आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाएको स्मरणमा यो पर्व मनाउने गरिन्छ। सही विश्वासका आधारमा महिलाहरूले व्रत बसी फलफूल ग्रहण गर्ने परम्परा रहेको छ। पछिल्ला वर्षहरूमा वट सावित्री पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा समेत विकसित हुँदै गएको सांस्कृतिकका जानकार पशुपति मणि त्रिपाठीले बताउनुभयो। पर्वले समाजमा अपनत्व, सह अस्तित्व र पारिवारिक सम्बन्धलाई थप मजबूत बनाउन सहयोग पुगेको उहाँको भनाई छ। कृष्णनगर नगरपालिका वडा नम्बर 9 बहादुरगंजकी व्रतालु आरती श्रीवास्तवले वट सावित्री पर्व तीज जत्तिकै पवित्र र पौराणिक महत्व बोकेको बताउनुभयो। उहाँले श्रीमानको सुस्वास्थ्य, दीर्घायु तथा दाम्पत्य सम्बन्धमा प्रेम र विश्वास कायम रहोस् भन्ने कामना सहित प्रत्येक वर्ष यो पर्व मनाउँदै आएको समेत सुनाउनुभयो।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभयो। साथै निर्माणलाई तीव्रता दिन पनि उहाँले निर्देशन दिनुभएको छ। निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो। मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सड़क विभागका महानिर्देशक सहित सुरुङ मार्गको स्थलगत अनुगमनको लागि पुग्नु भएको हो। सिद्धार्थ राजमार्ग निर्माणाधीन सुरुङ मार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ़ाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले 2083 चैत्रभित्र निर्माण सक्ने गरी सुरुङ मार्गको काम गरिरहेको छ।
0: जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एकजना फरार अभियुक्त पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पिपरा र इलाका प्रहरी कार्यालय कपुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाडुङ्गा नगरपालिका छ खुटेनी निवासी 42 वर्षीय यमबहादुर खत्रीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार साइबर अपराध मुद्दाको अनुसन्धानका क्रममा फरार रहेका खत्रीलाई बाडुङ्गा नगरपालिका वडा नम्बर 7 वनगाईमा लुकी छिपी बसेको अवस्थामा फेला पारी रितपूर्वक पक्राउ गरिएको हो। पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: गुल्मी जिल्लाका प्रमुख जिल्लाधिकारी बद्रीनाथ गैरीले सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयका आयोजनामा सूचनाको हक कार्यान्वयनका विषयमा भएको अभिमुखीकरण कार्यक्रममा उहाँले यस जिल्लाका सार्वजनिक निकायका सूचना अधिकारीलाई यस्तो निर्देशन दिनुभएको हो। प्रमुख जिल्लाधिकारी गैरीले सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सूचना अधिकारीको विशेष भूमिका हुने बताउनुभयो।
0: बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 3 बाख्रा चराउन गएका 5 महिला लुटेराको आक्रमणमा परि गम्भीर घाइते भएका छन्। हिजो बिहान करिब 10 बजेतिर हरियाली सामुदायिक वन तथा भुवर भवानी सामुदायिक वन क्षेत्रमा लुटेराको आक्रमणबाट राप्ती सोनारी 3 नवलपुरकी 55 वर्षीय विष्पति थारू 45 वर्षीय गौरी थारू 65 वर्षीय मगरी थारू 55 वर्षीय रामकलिया थारू तथा सोही ओडाको बैसा गाउँकी 45 वर्षीय श्यामकुमारी थारू घाइते भएका हुन्।
1: अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाले भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरेको छ। एन्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन् भने 3 खेलाड़ीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका हुन्। यस्तै गीता राणा सबिना चौधरी अनिता केसीले टोलीमा पुनरागमन गरेका छन्।
0: यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट बिदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
1: लुम्बिनीमा मन्त्रालयको संख्या 8 सीमित गर्ने गरी सरकारले आन्तरिक गृह कार्य अगाडि बढ़ायो। प्रदेशको प्रशासनिक खर्च बचत हुने र पूँजीगत खर्चका लागि स्रोत बढ़ने विश्वास।
0: संघ संस्थाहरूले सामाजिक क्रियाकलाप विकास निर्माण तथा सामाजिक अभियानमा सकारात्मक प्रभाव पारेको नगर उपप्रमुख चौधरीको कथन। सोसाइटी जस्ता संघ संस्थाहरू नगरभित्र हुनु गौरवको विषय भएको उल्लेख।
1: विजयनगरमा म्याद नागेका सामान नष्ट दर्ता र कर पनि निगरानीमा।
0: रूपन्देहीमा आज मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु घाइते चालक र सवार एकजनाको उपचार चल्दै।
1: बाढगंगाको रक्त संचार सेवा केन्द्र 2 पूरा 2000 युनिट रगत वितरण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले केन्द्रद्वारा निरन्तर सेवा प्रदान।
0: र कपिलवस्तुमा बरबोटको पूजा गरी वट सावित्री व्रत श्रद्धापूर्वक मनाइयो। विवाहित महिलाले पतिको दीर्घायु सुस्वास्थ्य र अटल सौभाग्यको कामना गर्दै व्रत बस्ने परम्परा। अवस्थ एफएम ब्यान्डको 89.6 MHz वेबसाइट www.budhaawaz.com हाम्रो पात्र र बुधावास मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं। प्रशस्त मात्रामा पानी पिउ भन्दै प्राविधिकमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति र दीपिका विदा हुन्छौ। नमस्कार।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी ढाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरती द्वारा विशेषज्ञ सेवा
3: समस्या कलेजो थाइराइड र मधुमेह सहित का रोगहरूको पूर्ण परामर्श र उपचार
2: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा

0: शैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेसनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
1: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
2: कल्पिक मार्ग प्रयोग गर्न सकिने वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै विद्यार्थीलाई सतर्क रहन आग्रह
3: तपाईँ खोलेका छन् दर्ता छ कि छैन के छ कि छैन अनि यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने थियो त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन सबै कुरा बुझेर मात्रै जानु पर्यो
2: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 शानदार जित
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: सरकारको बेरुजु हरेक वर्ष बढ़दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ़ हुन नसकेको देखाउँछ यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ
5: पछिल्लो 1 महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126%ले महँगिएको छ यस्तै ठूलो गोलभेडा को मूल्य पनि करिब 19% बढ़ेको छ गाजर लौका हरियो प्याज घिउसिमी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ हरियो प्याज 51% र अदुवा करिब 88% महँगिँदा उपभोक्तामा थप भार परेको छ फलफूलतर्फ अनार अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ अनार 23% र अंगुर करिब 25% महँगिएको छ तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारण बारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले सीआईएनसँग भन्नुभयो
6: उत्पादन कम छ बजार आगमन कम छ तराईतिरको गोलभेडा आउन कम भयो अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ अहिले टनेलको उत्पादन पनि आइसकेको छैन त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ आगमन अलिकति कमजोर छ त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ जति परिमाणमा आउनुपर्ने त्यति परिमाण आउन सकेका छैन होइन अब अस्ति घटिसकेको तरकारीहरूको भाउ पनि अलिकति माथि गएको देखिहाल्छ जस्तो भन्नुहोस् सिमी बोडी गिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि अब गोलभेडा पनि त्यही भित्रमा पर्छ
5: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ भटमास कोसा भिन्डी काँक्रो खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ वर्षमा 100 र मर्समा चन्द्रमास हुन्छन् दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन् 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायत

0: बक्सा जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
1: जाजगोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको शुरू पनि भइसकेका छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
2: गर्न अलिकति ढिला भएको भन्ने खालको कुरा सुनिएको थियो पहिला
1: होइन, अहिले त्यो सेटल लगभग भइसक्यो। जाजगोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ
2: हुन्छ। कति समय लाग्छ होला अब लगभग, यति महिना यति दिन यति रात भन्ने
1: होइन? अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोका आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सी विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएनसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण तिताल।
3: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति इजाजत पत्र के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जसलाई खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझै यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने तिनीहरू त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। यहाँ लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छेहरू चलाइरहेछन्, योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नु थियो पहिला गर्ने। अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो।
0: काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सड़क डिभिजन कार्यालय चौरजहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड्ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएनसँग कुरा गर्दै रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
4: होइन, त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाड़ी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाड़ी मैले तपाईँलाई अघि पनि भने, मध्य पहाड़ी बीचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाड़ीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो, र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ। त्यो कारणले यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन।
0: सरकारले प्रशासनिक सुधार, मृत्यु व्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना पछि तीनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरे सँगै संघीय मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो। यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फिर्ने, साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढ़ाइएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्यपूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ। पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो। त्यसअघि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कन्डल सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित 7 स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ।
5: सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
6: कक्षा संख्या थप्नु पर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको चाहिँ कमी देखेको सबै सरकारबाट निकाल्न मिलाइरहेको छ।
5: कक्षा भरिभराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय रिपोर्टसँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर, चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
9: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस्ट त मेरो धन रहेछ नि।
9: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
10: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्। जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिला
12: मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई सुनवार लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
13: प्रकृतिको पूजक किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाचिरहनु भएको छ।
14: मेरो नाम दिलीप कुमार कुमागा राजा राई हो। होइन सर, घर चाहिँ के अरे खोटाङ चिसापानी डन्डे ढुङ्गा गाउँपालिका खुट्टा घोर्ले हो। बाली चाहिँ के अरे छाउने काट्ने अनि थन्क्याउने अनि त्यसलाई चाहिँ फुल चित्रहरूले चढाउने यी चाहिँ क्रियाकलापहरू
13: एकदमै महत्वपूर्ण ठूलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो। प्रकृतिको पूजक भएको हुनाले किराँत समुदायले विश्वमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि छन्का लाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य, सिआइएन, ललितपुर।
12: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ़दै गएको छ। शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़े पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
15: तराई मधेस क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ़दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढ़िरहेको छ। बढ़दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
16: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ। कक्षा संख्या खोज्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको कमी देखेको सबै सरकारले निकाल्न सकिँदैन।
15: विद्यालयमा विद्यार्थीको चाप धेरै छ। उपलब्ध कक्षा कोठा र शिक्षक संख्या प्राप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन। लालबन्दी नौ स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ। विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले भर्ना पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल। लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेखनीय रूपमा बढ़ेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी,
17: शिक्षक संख्या कम भएकोलाई
15: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
12: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर,
17: यो जिन्दगीले के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समृद्ध दासकोटा, यो मौन फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरूले अघो कालो चस्मा लगाए मैया भन्ने पनि मेरै हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिढीहरू अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
12: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ्दो, सयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढ़ेको छ। आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ।
17: यो जिन्दगीले के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समृद्ध दासकोटा, अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समृद्ध दासकोटा चाहिँ यो मौन फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग, अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अघो कालो चस्मा लगाए मैया भन्ने पनि मेरै हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, र पनि हाम्रो निर्माता चाहिँ विनोद शेरसेनज्यूले चाहिँ अलिकति अब त्यसको पारिश्रमिक मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो, त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको।
20: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो, त्यो गीत पनि धेरै रुचायो र अहिले पनि त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ। खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था, एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे? पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न, यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो, एकै चर्चामा छ, त्यो विषयमा हामी कुरा गरौँला। तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको संघर्ष कस्तो थियो?
17: अब यस्तो पर्यो, अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मेरो अब फिल्म लेखन भन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदादेखि नै चाहिँ म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर संगीतकारहरूलाई गायकहरूलाई भन्ने हिँड्ने खालको परिन म होइन। अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले संघर्ष चाहिँ गरिनँ, किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन खरे कहिले मन छरा भन्ने गीत, अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन बिरै कवि गगन बिरै साथी नै हुनुहुन्थ्यो, अनि यसमा मैले गीत लेखेँ। त्यो गीत चलिसकेपछि अनि यो मोहनीको रसिलो अङ्गुर भन्ने गीत लेखेको त्यो पनि चल्यो। मेन त के भने डाइरेक्टर भन्दा नि म्युजिक डाइरेक्टर हाम्रो समीजित बासकोटाजी होइन, उहाँले नै चाहिँ अल्ला सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्जीलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो मैले चाहिँ त्यसरी लेखेँ
20: जस्तो गीतकै प्रसङ्गमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो रसिलो अङ्गुर त्यो समयमा पनि निकै नै चर्चा थियो भनिन्छ एउटा गीतकारले समग्रमा एउटा संगीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ
17: त्यो हुन्छ फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन सिचुएसन त्यसपछि हामीले लेख्ने अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन तर के पनि सिचुएसन चाहिँ अब कसै त कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ कसै त कसैले चाहिँ खालि गीतको यो सिचुएसनमै लेख्नु पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ यसरी लेख्ने हो धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भए हुन्छ क्या त्यो ट्युनिङलाई मैले लिरिक्स लेख्छु क्या जस्तै अब कालो चस्मा लगाउमा भने पनि मैले ट्युनिङमा लेखाएको गीत हो क्या यो पहिल्यै ट्युनिङ बनिसके हुन्थ्यो त्यसमा यो शब्द भर्ने हो क्या फिल्मी लेखनमा चाहिँ प्रयास हो कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू यो टाइटल सङ घुम्टो यिनीहरू सबै ट्युनिङमै लेखेको गीतहरू हो
20: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो कस्तो गर्नुभएको थियो सम्बोजित बास्कोटाज्यूले
17: अनि यसमा चाहिँ डमी लेरिस केही पनि थिएन होइन अनि त्यतिकै ट्युनिङ मात्रै थियो अब अब यस्तो हुन्छ त्यसमा चाहिँ अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कण्ठ भइसकेपछि अनि शब्द भन्ने म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ यो रुकुमैकोलाई चाहिँ थेगो बनाउँछु अब रुकुमैको त्यति अब युजुअलमा त्यति मिठो थेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ तर के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुमैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ यो एक लाइन चाहिँ यसको हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ क्या रुकुम बाइकोट भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ अनि घर आएर चाहिँ रुकुम बाइकोट आँखा नि राम्रो हो मन परेन एउटा भनेर यो हुक लाइन यो बनाएर अनि पछि लेखेको यो
20: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सिर्जना गर्नुभएको छ पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान् गीत लेखेर बाँच्ने कुराहरू पनि आउलान् होइन अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा आर्थिक रूपमा कमजोरी पनि भयो या गीत संगीतमा लाग्यो गीत लेखियो पारिश्रमिक राम्रो भएन सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन् वा मैले जे गरे ठिकै गरे मेरा आफ्ना सृजनाहरू बजेका छन् सुनेका छन् भन्ने के लाग्यो खासमा चाहिँ
17: अब यस्तो अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा त्यतिखेर म ल क्याम्पसमा ल ब्याचलर पढ्दै थिएँ र अब त्योभन्दा पहिला त म खास गिटार बजाउने मान्छे हो अनि जब गीत लेख्न थालेँ गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेकै होइन होइन अहिले पछि फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर लेखाए पनि होइन मैले अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो त्यो धनी मान्छेलाई हुन्छ अब राइटरलाई नै हुन्छ इन्जिनियरलाई नै हुन्छ डक्टरलाई नै हुनुहुन्छ सरकार छुट्टी पार्टो भयो त्यो होइन तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरे भएर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब यो लेख्न थाहा पछुताउ पनि होइन केही पनि छैन क्या
2: तरकारी तथा फलफूलको मूल्य उकालो लाग्यो गोलभेडाको मूल्य वृद्धि 142%ले गाजर लौका हरियो प्याज घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी महँगियो संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू भएको छ जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन् वैदेशिक अध्ययनका नाममा ठगी बढ़दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ र अमेरिकालाई 9 विकेटले हराउँदै लीग दुईमा नेपालले शानदार जित निकालेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।
2: संविधान विपरीतका निर्देशन नमान्ने स्थानीय तहको चेतावनी, मन्त्रालयको संख्या घट्दा महाशाखाहरूको ताँती लाग्ने, कर्मचारीको वृत्ति विकासदेखि बढुवामा असर।
3: अब त्यस्तो ठ्याक्कै काउन्टर त गरेको छैन, अब दिन आइरहन्छ बेला बेलामा।
4: कर्मचारीको मनोबल अलिकति चाहिँ तपाईँको सुरु पाले नै घट्न सक्छ, कर्मचारीको मनोबल घट्ने अरू अरू पनि कुराहरू एउटा कुराहरू भएका छन्।
5: त्यो हामीले निकालेको टसल होइन, त्यो टसल भनेको सङ्घीय सरकारले गरेर निकालेको टसल हो, त्यसलाई हामी स्वीकार गर्दैनौँ। कि संविधानले चेन्ज गर्नु अधिकार सबै लिनु।
2: नीति तथा कार्यक्रममा छुटेका विषय बजेट मार्फत सम्बोधन गर्न कांग्रेस नेता आङदेम्बेको आग्रह, सरकारले परिणाममुखी काम गरे कानून निर्माणमा सहयोग गर्न तयार, निजी स्वार्थका लागि प्रधानमन्त्रीको नाम लिँदै बार्गेनिङ नगर्न चेतावनी। 2 महिना बाँकी रहँदा लुम्बिनी र कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर, 10 महिनामा 40% पनि कट्न सकेन, दुवै प्रदेशको विकास निर्माणको गति सुस्त। साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: कूलर सिलिंग फैन स्टैंड फैन मिक्सर र आइरन को खरीद में एक्साइटिंग ऑफर पाउनु होस् हरेक 15 दिन में क्रम्पटन को मिक्सर र बम्पर रख ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर सरकारी कार्यालयहरूमा सिंहदरबारको पत्र आतंक भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयदेखि अन्य मन्त्रालयहरूले विवरण माग्नेदेखि अनेक किसिमका पत्र पठाएर आतंक नै सृजना गरेको गुनासो कर्मचारीहरूले गर्न थालेका छन् स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालयसम्म मन्त्रालयका तारन्तारका पत्रले कर्मचारी संयन्त्र त्रसित बनेको गुनासो सुनिएका छन् एउटै विषयमा पटक पटक विवरण माग्ने तत्काल पठाउन निर्देशन दिने दैनिक जसो प्रगति प्रतिवेदन खोज्ने र कार्य सम्पादनको नाममा पत्रै पत्रको चाङ लगाइने प्रवृत्तिले नियमित प्रशासनिक काम नै प्रभावित हुन थालेको कर्मचारीहरूको भनाई छ के गर्न खोजिएको भन्ने नै बुझ्न नसकिएको एक कर्मचारीले बताएका छन् उनका अनुसार पत्रको जवाब पठाउँदा पठाउँदै कर्मचारी हैरान हुने अवस्था बनेको छ तर कर्मचारीहरू खुलेर मीडियामा बोल्न डराइरहेका छन् स्थानीय तहहरूमा समेत सिंहदरबारबाट संविधान कानून ऐन तथा स्थापित नीति नियमको सीमा भन्दा बाहिर गएर विवरण माग्ने प्रतिवेदन पेश गर्न दबाव दिने र कार्य प्रगति देखाउन निर्देशनात्मक पत्र पठाउने क्रम बढ़ेको गुनासो छ संघीय शासन प्रणालीले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्रका विषयमा समेत केन्द्रबाट सोझै हस्तक्षेप हुन थालेको भन्दै जनप्रतिनिधिहरू असन्तुष्ट देखिएका नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुङ्गानाले बताउनु भएको छ
3: शैक्षिक सत्र तल्लो माफी गरिदिन भनेर पत्र लेखियो त्यो 12 एकल अधिकारभित्र पर्छ भने हामीले आफूले निर्णय गर्ने हो शैक्षिक सत्रको डेट भर्नाको डेट विद्यालय डेट शुद्ध चाहिँ संघीय सरकारको काम होइन त्यो यो अर्थमा भने मान्दैनौँ भने तर संविधानलाई नै हस्तक्षेप गरेको हामीलाई अनुभूति भयो त्यो हामीले आफ्नो स्वरले गयौँ अहिले पछिल्लो चरणमा जुन शिक्षा ऐन 2028 बाट 2083 जुन अध्यादेशबाट आएको छ त्यसले चाहिँ स्थानीय सरकारलाई के हो त भन्दा हामीले एकल सूची अनुसार चाहिँ हामीले ऐन बनाएछौँ त्यो ऐन अनुसार हामी विद्यालय चलाइरहेछौँ तर व्यवस्थापन समिति गठन गरिदिन चाहिँ यसो गर्नुपर्छ त्यसो गर्नुपर्छ भनेर जुन हिसाबले चाहिँ शिक्षा ऐनमा आएको छ त्यो हस्तक्षेपकारी नीति हो त्यस कारणले हाम्रो स्थानीय सरकारले 753 नै स्थानीय सरकारले बनाएका ऐन छ त्यो अनुसार हामी चल्छौँ न कि हामी ऐन अनुसार चल्दैनौँ भनेर हामीले प्रेस विज्ञप्ति जारी गरिसकेको स्थिति छ
2: कर्मचारीहरूको अनुसार कतिपय अवस्थामा कानूनले व्यवस्था नगरेका ढाँचामा समेत विवरण मागिने छोटो समय सीमामा प्रतिवेदन तयार गर्न दबाव दिने र मन्त्रालयगत अनुगमनका नाममा प्रशासनिक बोझ थपिने गरेको छ जसका कारण सेवा प्रवाह भन्दा कागजी प्रतिवेदन तयार पार्न कर्मचारीको बढ़ी समय खर्चिनु परेको गुनासो बढ़ेको छ काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पहिले भन्दा बढ़ी पत्रहरू आउने गरेको स्वीकार गर्नुभएको छ यद्यपि उहाँले गुनासो गर्ने अवस्था नदेखिएको बताउनुभयो
4: अब त्यस्तो ठ्याक्कै काउन्टर त गरेको छैन अब दिन आइरहन्छ बेला बेलामा निर्णयहरू भएको कुराहरूको त्यसको परिपत्रहरू हुने भइरहेछ तपाईँको चाहिँ अब त्यो पहिला नै आउँथ्यो त्यसरी होइन अलि बढी निर्णयहरू भएको नै अलिक बढी संख्यामा बढी भएको होला अब त्यस्तो त्यो गुनासै गर्नुपर्ने खालका त आज जस्तो मलाई भएन
2: प्रधानमन्त्री बालेन्द्र शाहले प्रशासनिक सुधारका लागि भन्दै सरकारी अड्डाहरूमा सिफारिश र निर्देशन पठाइरहनु भएको छ ती सिफारिश तथा निर्देशनहरूले कर्मचारी तन्त्रमा अन्यल र त्रसित मानसिकता सृजना भएको कर्मचारीहरूको गुनासो छ प्रधानमन्त्री बालेन्द्रले सरकारका मन्त्रीहरूको काममा समेत निगरानी गराउन छुट्टै टीम परिचालन गर्नुभएको छ मन्त्रीहरूले आफू अनुकूल भन्दा पनि प्रधानमन्त्री बालेन्द्रको निर्देशन बमोजिम काम गर्नुपर्ने बाध्यता आइरहेको गुनासो गर्न थालेका छन् तर उनीहरू पनि खुलेर बोल्न तयार छैनन् सरकारी सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ गत वैशाख 30 बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 स्वीकृत गरेसँगै अब संघीय सरकारमा प्रधानमन्त्री कार्यालय सहित 18 मात्रै मन्त्रालय कायम रहनेछन् यसअघि 22 मन्त्रालय थिए मन्त्रालयहरूको संख्या घटाएपछि अब एउटै मन्त्रालयभित्र धेरै महाशाखा राखिने अवस्था आउने देखिएको छ पूर्व सचिव गोपीनाथ मैनालीका अनुसार मन्त्रालय मन्त्रालयहरूको संरचना खुम्चिँदा महाशाखाहरूको ताँती लाग्नेछ र मन्त्रालयहरूको धेरै काम महाशाखा केन्द्रित हुने अवस्था आउनेछ।
5: कहाँसम्म असर पर्छ त भन्दाखेरि चाहिँ सचिवको पदका तपाईँको चाहिँ मिलान गर्नुपर्ने भएपछि सहसचिवको दरबन्दी पनि तपाईँको चाहिँ दुई तिनवटा सहसचिवको दरबन्दी उल्लेखाइदिन्छ, त्यो घट्यो। दुई तिनवटा सहसचिव भनेको तीन चारवटा उपसचिवको सात आठवटा उपसचिवको पद पनि घट्छ, सातवटा उपसचिवको भनेको चाहिँ बीसवटा एक्काइसवटा तपाईँको चाहिँ शाखाधिकृत पनि घट्छ, यहाँभन्दा तल त हामी नजाउँ। यति चाहिँ पदहरू तत्कालको लागि घट्न सक्छ, तत्काल चाहिँ धेरै घट्ने होइन, थोरै घट्छ। त्यो थोरै घटेको अवस्थामा चाहिँ जो तपाईँको वृत्ति विकासको अथवा त्यो बढुवाको मुखमा पर्नुभएको पदाधिकारी हुनुहुन्थ्यो, व्यक्ति हुनुहुन्थ्यो, उहाँलाई चाहिँ तपाईँको चाहिँ तत्काल चाहिँ संक्रमणको लागत अथवा चाहिँ यो मर्जिङ गरेको मन्त्रालय मर्जिङको मन्त्रालय एकीकरणको चाहिँ भार चाहिँ उहाँमाथि पर्छ।
2: सरकारले प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयको संख्या घटाउँदा कर्मचारीहरूको वृत्ति विकासदेखि बढ़ुवामा समेत असर पर्ने देखिएको छ। मन्त्रालय तथा विभागीय संरचना साँगुरिँदा जिम्मेवारी दरबन्दी र नेतृत्व तहका अवसर घट्ने भएकाले कर्मचारीहरूको बढ़ुवा प्रक्रिया प्रभावित हुन सक्ने प्रशासनविदहरूको भनाई छ। लामो समय एउटै तहमा बस्नुपर्ने अवस्था आए कर्मचारीको मनोबल कमजोर हुने, कार्यक्षमतामा असर पर्ने र सेवा प्रवाहमै नकारात्मक प्रभाव देखिन सक्ने चिन्ता व्यक्त गरिएको छ। देखि बढ़ुवा रोकिने अवस्था आए कर्मचारी संयन्त्रभित्र असन्तुष्टि बढ़न सक्ने पूर्व सचिव मैनालीले बताउनु भएको छ।
5: कर्मचारी भन्ने चाहिँ एउटा यस्तो वर्ग हो जसले चाहिँ वृत्ति विकासलाई असाध्यै आफ्नो चाहिँ वृत्ति सेवालाई पनि त्यत्तिकै महत्व दिन्छ, उसले वृत्तिलाई त्यत्तिकै महत्व दिन्छ, अझ कतिपय अवस्था मात्रै वृत्तिलाई बढी महत्व दियो भनेर हामी गाह्रो पनि लागेको छ। त्यस कारणले गर्दा वृत्तिजीवी हो कर्मचारी, वृत्ति भनेको आफ्नो वृत्ति कसरी बढ्छ, कसरी मैले चाहिँ मेरो स्पेस कहाँनिर हुन्छ, मैले कसरी प्रमोसन पाउँछु, मैले कसरी चाहिँ तपाईँको तालिम पाउँछु भन्ने विषयमा चाहिँ उसको पहिलो ध्यान, पहिलो चाहिँ तपाईँको चाहिँ दृष्टिकोण, पहिलो चाहिँ तपाईँको प्राइमेटेसी नै त्यहाँनिर हेर्छ, कानून बन्यो भने तिनै हेर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ कर्मचारीको मनोबल अलिकति चाहिँ तपाईँको सुरु पालेली घट्न सक्छ, कर्मचारीको मनोबल घट्ने अरू पनि कुराहरू एउटा कुराहरू भएका छन्। कर्मचारीलाई चाहिँ तपाईँको चाहिँ यो मनोबल नघटाउनको लागि चाहिँ एउटा मार्गदर्शन अथवा चाहिँ तपाईँको चाहिँ एउटा रियल अभिभावकत्व राजनीतिक कार्यकारीले लिनुपर्ने अवस्था अरू तटकारो पनि देख्छु मैले, किनभनेदेखि कर्मचारी भनेको संवेदना भएको संयन्त्र हो, उसँग संवेग हुन्छ, उसँग भावना हुन्छ, उसँग इमोसन हुन्छ।
2: त्यसो त दुई तिहाई जनमतको सरकारले स्थानीय तहहरूमा संविधान विपरीतका निर्देशन दिएको आरोप पनि लागेको छ। संविधान अनुसार स्थानीय तहले गर्दै आएका काममा केन्द्र सरकारको हस्तक्षेप देखिन थालेको नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले बताउनु भएको छ। स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने संघीय व्यवस्थाको मर्म विपरीत केन्द्रबाट सोझै निर्देशनात्मक पत्र पठाउने प्रवृत्ति बढ़ेको उहाँको भनाइ छ। संविधान भन्दा बाहिरबाट पत्रहरू गइरहेछ, त्यसो भए अहिले
6: संविधानलाई हस्तक्षेप गरेर गएका पत्रहरूलाई हामी स्वीकार गर्दैनौँ।
2: एक किसिमको यो त टसल देखिने भयो नि, होइन केन्द्र सरकार
6: हामीले निकालेको टसल होइन, त्यो टसल भनेको संघीय सरकारले गरे निकालेको टसल हो, त्यसलाई हामी स्वीकार गर्दैनौँ। कि संविधानलाई चेन्ज गर्नु अधिकार सबै लिनु, कि त्यहाँ चेन्ज गर्नु पर्यो, होइन भने यो संविधान रहन्जेल उसले संविधानले दिएको अधिकार भनेको सबैभन्दा ठुलो कुरो राष्ट्र हो। अब राष्ट्र शासन संविधान हो, पार्टीहरू सरकार होइन, त्यही भएर संविधानको अक्षरशा हामी सबै नेपालीले पालना गर्नुपर्छ। तीमाथि स्थानीय सरकार भन्ने संहिताको जग हो, यो पिल्लरहरूलाई भत्किन हामी दिँदैनौँ जबसम्म हामी रहिरहन्छौँ।
2: स्थानीय तहमा मात्रै होइन हरेक सरकारी कार्यालयमा सिंहदरबारको ठाडो हस्तक्षेप देखिएको छ। मन्त्रालय तथा केन्द्रीय निकायबाट दैनिक जसो आउने निर्देशन, विवरण माग्ने पत्र, कार्य प्रगति प्रतिवेदन र स्पष्टीकरण शैलीका परिपत्रहरूले कर्मचारी तहलाई त्रसित बनाएको गुनासो बढ़दो छ। कर्मचारीहरू कागजी जवाफ तयार पार्नमै अल्झिन थालेपछि नियमित सेवा प्रवाहमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ। यसले कर्मचारीको मनोबल कमजोर बनाउने, निर्णय प्रक्रियामा अन्यल सृजना गर्ने र कार्य सम्पादनमै असर पार्न सक्ने टिप्पणी हुन थालेका छन्। प्रशासनिक सुधारको नाममा भइरहेको अत्यधिक केन्द्रीकृत हस्तक्षेपले संघीय शासन प्रणालीमै प्रश्न उठ्न थालेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री समीसा मोते।
7: नेपाली कंग्रेसका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयहरूलाई आगामी बजेट मार्फत सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। आज काठमाण्डुमा नेपाल मोबाइल व्यवसाय महासंघको महाधिवेशन उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता आङदेम्बेले नीति तथा कार्यक्रममा धेरै आवश्यक कुराहरू छुटेको दावी गर्नुभयो। प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै उहाँले कंग्रेस विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको बताउनु भएको छ। सरकारले सकारात्मक र परिणाममुखी काम गरे कानून निर्माणदेखि राष्ट्रिय मुद्दाहरूमा साथ दिन कंग्रेस तयार रहेको भन्दै उहाँले सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गर्नुभएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ। आजका लागि तय भएको बैठक आगामी सोमबार बस्ने गरी सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभएको छ। यो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुने एमाले नेताहरूले बताएका छन्। निर्वाचन सम्पन्न भएपछि अध्यक्ष ओली पहिलो पटक पार्टीको बैठकमा सहभागी हुन लाग्नु भएको हो। जेएनजी आन्दोलन प्रतिवेदनका आधारमा गत चैत 13 गते पक्राउ परि चैत 26 गते रिहा हुनुभएका ओली स्वास्थ्य अवस्थाका कारण पार्टीको नियमित काममा फर्कन सक्नु भएको छैन। प्रधानमन्त्रीको नाम लिएर दवाब दिने वा धाक धम्की दिने कार्य गरिए तत्काल जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अपील गरेको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको नाम जोडेर कसैले निजी स्वार्थका लागि बार्गेनिङ वा दवाब सिर्जना गरे त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभएको छ। दैलेखको दुल्लो नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का भन्ने व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गरी धम्की दिएको अडियो सार्वजनिक भएपछि सरकारको यस्तो प्रतिक्रिया आएको हो। खड्कालाई आजै प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रधानमन्त्री कार्यालयले सरकारी निकाय स्थानीय तह र कर्मचारीहरूलाई प्रधानमन्त्री वा सचिवालयको नाममा आउने शंकास्पद फोन र सन्देशहरूलाई आधिकारिक रूपमा प्रमाणीकरण गरेर मात्र काम अगाडि बढ़ाउन निर्देशन दिएको छ। स्विजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको 79 विश्व स्वास्थ्य महासभामा भाग लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता सहितको टोली भोलि त्यसतर्फ प्रस्थान गर्दैछ। जेठ 3 10 गतेसम्म हुने यस वर्षको महासभामा नेपालले उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री लम्सालले मन्त्रालयका कर्मचारी र सड़क विभागका महानिर्देशक सहित आयोजना स्थलमा पुगेर सुरुङ मार्ग निर्माणको हालसम्मको प्रगति तथा यस क्रममा देखिएका समस्याबारे जानकारी लिनुभएको हो। त्यस क्रममा मन्त्री लम्सालले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस सुरुङ मार्गको निर्माण कार्यलाई थप तीव्रता दिन निर्देशन दिनुभएको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा करिब 8 महिनाको माग धान्न सक्ने चिनी मौजात रहेको सरकारले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बजारमा चिनीको अभाव हुन नदिन र मूल्य स्थिर राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएको छ। बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न प्रचलित कानून अनुसार कड़ा कार्यवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। साथै मन्त्रालयले उपभोक्ताहरूलाई कुनै पनि अनियलमा नपर्न र अनावश्यक रूपमा चिनी संचेतन नगर्न आग्रह समेत गरेको छ। मर्द हिमाल पदयात्राका क्रममा गत वैशाख 30 गतेदेखि हराइरहेका काठमाण्डुका भिक्षु धामेश्वर आज मृत फेला पर्नुभएको छ। सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायीको टोलीले खोजी गर्ने क्रममा उहाँको शव मर्द हिमालको माथिल्लो भ्यू पोइन्ट स्थित ठूलो पहाड़ मुनिको खोजमा फेला परेको हो। भौगोलिक विकटताका कारण शव बोकेर ल्याउन नसकिने र हेलिकप्टर समेत आउन नसकेकाले उद्धार टोली अहिले हाई क्याम्प फर्किएको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभएको छ। यता कास्कीकै पोखरा स्थित फेवातालमा काइकिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका काठमाण्डुका दुई पर्यटकको सकुशल उद्धार गरिएको छ। आज अपरान्ह फेवातालमा काइकिङ गरिरहेका काठमाण्डु सिनामंगलका अनुज पुरी र शिवानी खड्का पुरी तीव्र हावाहुरीका कारण तालको बीचमा फँसेका थिए। सशस्त्र प्रहरी बलको 10 जनाको विशेष टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो। आर्थिक वर्ष सकिन अब दुई महीना मात्र बाँकी रहँदा लुम्बिनी र कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर देखिएको छ। चालू आर्थिक वर्षको दश महीना बितिसक्दा लुम्बिनी प्रदेश सरकारले कुल 38,81 करोड़ रूपियाँ बजेट मध्ये मात्र 39.91% अर्थात 13,79 करोड़ रूपियाँ खर्च गरेको छ। सरकारका प्रवक्ता दिनेश पन्थीले आर्थिक वर्षको अन्त्यसम्म 70% खर्च पुग्ने दावी गरे पनि अन्तिम समयमा गरिने यस्तो खर्चलाई सरकारवालाहरूले असारे विकास भन्दै आलोचना गरेका छन्। यसै गरी कोशी प्रदेश सरकारको खर्च अवस्था झनै कमजोर रहेको छ। कोशी प्रदेशले 10 महीनाको अवधिमा कुल 36.2 करोड़ रूपियाँ बजेटको करिब 36% मात्र खर्च गर्न सकेको छ। सरकारले अबको दुई महिनामा लक्ष्य भेटाउन 22.94 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गर्नुपर्ने दबाव छ। विकास बजेट खर्च हुन नसक्दा दुवै प्रदेशको कार्य सम्पादनमाथि प्रश्न उठ्न थालेको छ। थाइल्याण्डको राजधानी बैंककमा आज भएको रेल दुर्घटनामा 8 जनाको मृत्यु भएको छ। बैंककको केन्द्र भागमा रहेको विमानस्थल रेल लेक स्टेशन नजिकै तीव्र गतिमा आएको रेल एक सार्वजनिक बससँग ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा अन्य 25 जना भन्दा बढ़ी यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै नजिकैका अस्पतालहरूमा भर्ना गरिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। र काठमाण्डुमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल भलिबल संघले आज घोषणा गरेको अन्तिम टोलीमा यसपटक 6 जना नयाँ खेलाड़ीको पहिलो पटक राष्ट्रिय टीममा स्थान समावेश गरिएको छ। काभा महिला भलिबल च्याम्पियनशीप यही जेठ 8-15 गतेसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: Happy New Year, it's with Beko.

0: फेको का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा स्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवाशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब अनलाइन में आज साथमा खबर सहयात्री समीक्षा मोते।
3: अनलाइनमा आजका लागि हामीले annapurnapost.com बाट पूर्वाधार विकासमा विधिको शासन शीर्षकको सम्पादकीय विचार लिएका छौं। प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी सभामा भनेका थिए, रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा थुनेर हुन्छ कि बाटो बन्नु पर्यो। निर्माण व्यवसाय लक्षित यो अभिव्यक्तिलाई प्रधानमन्त्री भएपछि उनले साकार पारिरहेका छन्। निर्माण व्यवसाय पीताम्बर बडु र रमेश शर्मालाई भौतिक मन्त्रीको आदेशमा पक्राउ गरी मन्त्रालय पुर्याइयो। अहिले अरू थुप्रै व्यवसायीलाई पक्रन सूची नै तयार भएका समाचारहरू आइरहेका छन्। दुई वर्षमा बन्नुपर्ने सड़क 20 वर्षमा पनि नबन्दा व्यवसायीलाई रूखमा बाँधेर शाहको अभिव्यक्ति अनुसारै सरकार पूर्वाधार निर्माणमा व्यवसायको मात्रै दोष देखिरहेको छ। तर के उनीहरूकै कारण मात्रै निर्माण बेलामा नहुने हो त? अध्ययनहरूले भने त्यसो भन्दैनन् र हाम्रो राज्य प्रणाली र कानूनी अल्झन पनि दोषी छन्। व्यवसाय पूरै चोखा छन् भन्ने पनि होइन। अनुगमन निरीक्षण र नियमन गर्न राज्य चुक्दा नै असल नियत नभएका व्यवसायले खराब परिणाम दिने गरेका पनि हुन्। जसरी व्यवसायलाई धरपकड गरी कस्मिँदैछ, त्यस अनुसार निर्माण क्षेत्र उक्सने होइन, टाक्सिने पक्का छ। हामीले अपनाइरहेको प्रणाली लोकतन्त्र हो, जहाँ प्रक्रिया नै न्याय हो। प्रक्रिया बिना कसैलाई पनि डर धाक धम्कीबाट काम गराइनु हुन्न र आदेशका भरमा कार्यवाही गरिनु हुन्न। लोकतन्त्र भनेको हुकुमी शासन होइन, विधिको शासन हो। यही बेला देशभरका निर्माण व्यवसायी आन्दोलित छन्, किनभने कच्चा पदार्थ अभाव छ र महँगीले उनीहरूको ढाड सेकेको छ, तर सरकारले मूल्य समायोजन गरिदिएको छैन। सरकार व्यवसायका समस्या सम्बोधन गर्न भन्दा बढ़ी धरपकटमा विश्वास गरिरहेको छ। निर्माण क्षेत्रलाई इन्धन चाहिन्छ, जुन महँगीएको छ। रड र सिमेन्टको ढुवानीमा मूल्य वृद्धि छ। निर्माणका लागि सुफत मूल्यका कच्चा पदार्थ चाहिन्छ, डर होइन भने राज्यले नबुझे झै गरेको छ। यसै पनि देश पूर्वाधार निर्माणको तीव्र आकांक्षा बोकेर बसेको छ। समृद्धिको ठूलो सपना छ। निर्माण क्षेत्र कुल गार्हस्थ उत्पादनमा 9% योगदान गर्छ भनिन्छ। त्यही क्षेत्रलाई तर्साएर अनि अभावमा पिल्साएर सरकार कस्तो समृद्धि र अर्थतन्त्र वृद्धिको सपना देखिरहेको छ। सम्पूर्ण निजी क्षेत्र नै सशंकित भएका बेला निर्माण व्यवसायका समस्या अनदेखा गरेर सरकारले अर्थतन्त्रको महत्वपूर्ण खम्बालाई कमजोर बनाउन लागेको प्रतीत हुन्छ, जुन आफैमा बसेको हाँगो नै काट्नु सरह हुन सक्छ। सरकारले व्यवसायीलाई मात्रै दोषी देख्ने र व्यवसाय पनि उत्तरदायी हुनुपर्ने जति नहुने हो भने समस्याको समाधान हुँदैन। कमजोरी दुवै पक्षका छन्। न्यूनतम मूल्यको बोल कबोलको खरिद तथा ठेक्का प्रक्रियाले ल्याएका समस्या सरकारले समाधान गर्नुपर्छ। सरकार मातहतका विभिन्न मन्त्रालय र निकायबीच हुने समन्वय अभाव सरकारले चिर्नुपर्छ। अहिलेलाई मूल्य समायोजनको मुद्दा पनि जायज भएको हुँदा सम्बोधन गर्नुपर्छ। खरिद ऐनले पनि मूल्य समायोजन गर्ने जिम्मेवारी सरकारलाई सुम्पिएकै छ। सबै परिपाठ मिलाउँदा मिलाउँदै पनि काम नगर्ने कोही व्यवसायी हुन्छ भने कार्यवाही गर्न पनि सरकारले कुनै सम्झौता गर्नु पर्दैन। अर्थात थिति बसाएर सरकार अघि बढ्नुपर्छ, न कि बल प्रयोग गरेर। विकास र समृद्धि भनेको भौतिक पूर्वाधार निर्माण मात्र होइन, न्यायको शासन पनि हो।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
5: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ पूर्व सचिव गोपीनाथ मैनाली। यो अहिले जुन प्रशासनिक सुधारको नाममा मन्त्रालयहरूको संख्या घटाएको छ, यसले चाहिँ के सुधार ल्याउँछ भन्ने लाग्छ यहाँलाई?
6: कतिपय मन्त्रालयहरू चाहिँ नेपाल सरकारको कार्यविभाजन अनुसार पनि मिलेको थिएन, होइन, मिलाउनु पर्ने आवश्यकता थियो अथवा भनौँ कार्यविभाजन नियमावली नै परिवर्तन गर्नुपर्ने थियो। अहिलेको संहितामा हामी गयौं, संहितामा गएपछि यति मन्त्रालय आवश्यक हो कि होइन, यति कर्मचारी आवश्यक हो कि होइन, अब केन्द्रीय संगठनको चाहिँ तपाईँको चाहिँ सम्बद्धताहरू अहिलेकै रूपमा चाहिँ राख्नु आवश्यक थियो कि थिएन, किनभने धेरै प्रकारको चाहिँ सेवा प्रवाह गर्ने काम त अग्रपन्थीको कार्यालयहरूको रूपमा चाहिँ रहेका गाउँपालिका, नगरपालिका, वडा कार्यालय सम्बन्धले लगिसके, त्यो भावनाले चाहिँ यो पुनर्संरचना गर्नुपर्ने आवश्यकता थियो, पुनर्संरचना अझै ठूलो गर्नुपर्ने थियो, होइन, तर यसले चाहिँ तपाईँको चाहिँ फेरि अभ्यास त अलिकति तपाईँको अध्ययन नगरी गरियौँ हामीले, होइन, जस्तो मानिदिउँ न तपाईँको हतारमा गरेको हुनाले सङ्घीय मामला, तपाईँ सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी, गरिब निवान, मानव संसाधन के भनेका छौँ अहिले हामीले, यदि धेरै कुराहरू एकै ठाउँमा राख्दाखेरि अलिकति अन्यल त हुन्छ, तर पुनर्संरचना गर्नुपर्ने आवश्यकता थियो अलिकति, त्यसलाई चाहिँ स्ट्रक्चर गरेर, स्ट्रक्चर भनेको मतलब अलिकति अध्ययन गरेर कुन काम कहाँबाट गर्दा राम्रो हुन्छ, होइन, दक्षता कहाँबाट गर्दा हुन्छ, प्रभावकारिता कहाँबाट गर्दा हुन्छ, ओभरल्यापिङ कहाँबाट गर्दा हुँदैन, छिटो छोटो कहाँबाट गर्दा हुन्छ भन्ने किसिमबाट अलिकति चाहिँ गर्नु चाहिँ आवश्यक थियो। त्यस कारण चाहिँ गरेको प्रयास मलाई ठिकै जस्तो लाग्छ, तर यो यसरी गर्ने, यसलाई यहाँ मर्ज गर्ने, होइन, सचिवको पद यतिवटा हुने, विभाग यो खारेज गर्ने भनेर अलिकति अभ्यास गरेर चाहिँ बजेट पछि साउन 1 गतेबाटै लागू हुने गरी गरेको भए अझै राम्रो हुन्थ्यो। यसले संक्रमणको लागत पनि बेहोर्दै गरेर, स्ट्रक्चर भनेको मतलब अलिकति अध्ययन गरेर कुन काम कहाँबाट गर्दा राम्रो हुन्छ, होइन, दक्षता कहाँबाट गर्दा हुन्छ, प्रभावकारिता कहाँबाट गर्दा हुन्छ, ओभरल्यापिङ कहाँबाट गर्दा हुँदैन, छिटो छोटो कहाँबाट गर्दा हुन्छ भन्ने

0: हजुर हतारमा गरिएको छ, तर यसले गर्दा चाहिँ अब महाशाखा नै महाशाखा बन्ने भए मन्त्रालयहरूमा भन्ने पनि छ, यो त्यस्तै हुन्छ
1: मलाई यहाँले भन्नुभएको जस्तो लाग्छ। जस्तो मैले काम गरेको मन्त्रालयको कुरा गर्छु, म भूमि तथा सहकारी गरी निर्माण मन्त्रालयमा थिएँ, त्यहाँ मैले भूमि प्रशासनको एउटा महाशाखा हाम्रो म हुँदाखेरि मैले कायम गरेको थिएँ, होइन एउटा तपाईँको चाहिँ कर्मचारी प्रशासनको महाशाखा कायम गरेको थिएँ, अर्को चाहिँ तपाईँको चाहिँ यो नापीहरू इत्यादि गर्ने चाहिँ तपाईँको चाहिँ प्राविधिक महाशाखा खडा गरेको थिएँ। अब यसमा अर्को चाहिँ एउटा मानव संसाधन गर्ने महाशाखा जरूर चाहियो, अर्को सङ्घीय मामलालाई व्यवस्थापन गर्ने अर्को एउटा महाशाखा जरूर चाहियो। त्यति मात्र होइन, अझ म त के भन्छु त भन्दाखेरि चाहिँ तिनै तहको केन्द्रीय कर्मचारी प्रशासन निकाय पनि ती गाभिएको हुनाले तिनै तहको चाहिँ तपाईँको चाहिँ जनशक्ति हेर्ने, प्रशासन सुधार हेर्ने अथवा व्यवस्थापन परीक्षण गर्ने होइन लगायतका महाशाखाहरू चाहियो। अब त त्यहाँ चाहिँ अहिलेकै सिक्दाबाट हेर्दाखेरि चाहिँ कम्तीमा छवटा जति महाशाखा हुनुपर्छ जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि चाहिँ मन्त्री र सचिवको संख्या घटे पनि अरू चाहिँ संख्या घट्दैन कि जस्तो पनि फिलहालमा हामीलाई त्यस्तो पर्छ पनि हुन्छ पनि त्यस्तो, तर यसलाई बिस्तारै मिलाउँदै जानुपर्छ किनभने अहिले हामीले प्रविधि मैत्री पनि भएका छौँ, कतिपय कुराहरू हामीले डेलिगेट गर्न सक्छौँ, प्रविधिलाई डेलिगेट गर्न सक्छौँ कतिपय कुराहरू चाहिँ तपाईँको चाहिँ आफैले पनि चाहिँ तपाईँको चाहिँ अन्य निकायहरूलाई पनि डेलिगेट गर्न सक्छौँ। यो अलिकति चाहिँ अधिकार प्रत्यार्जनको कुराहरू पनि भयो अथवा प्रत्यार्जनको कुराहरू पनि भयो, यसरी मिलाउँदै जानुपर्छ होइन। त्यस कारणले यहाँले प्रश्न उठाउनु भएको जस्तो फिलहालमा धेरै महाशाखा देखिन्छ कि अलिकति देखिने सम्भावना छ
0: भनेको अब मन्त्रालयको काम चाहिँ महाशाखाले गर्ने जस्तो पनि हुन्छ
1: त्यसै त नभनु होइन, किनभने नेपाल सरकारको कार्यजला नियमावलीले 18 भन्दा बढी मन्त्रालयको कल्पना गरेन। तर व्यावहारिक रूपमा यहाँले भन्नुभएको चाहिँ जस्तो भनौँ न मानव संसाधनको एउटा भाग है जनशक्ति व्यवस्थापन परीक्षण होइन अथवा त्यो कर्मचारी सरुवा होइन कर्मचारी सम्बन्धी नीति हेर्ने त महाशाखा त चाहियो त्यहाँ होइन, अनि तपाईँको चाहिँ फेरि चाहिँ तपाईँको चाहिँ संघीय सरकारका समन्वयहरूको समन्वय गर्ने अथवा तिनीहरूलाई चाहिँ तपाईँको मार्गदर्शन गर्ने, तिनीहरूको क्षमता विकास गर्ने, अहिले पीएलजीएसपी जस्ता लगायतका कुराहरू सञ्चालित त्यो पनि त चाहियो। त्यस कारणले गर्दाखेरि मैले एउटा मात्रै मन्त्रालयको कुराहरू गरेको छु, अरू मन्त्रालयमा पनि खानेपानीमा अथवा स्वास्थ्य सरसफाई कहाँ गाभिएको छ त्यहाँ त्यो कुराहरू गर्दाखेरि महाशाखा त मन्त्रालय पछि अथवा मन्त्रालय पछि नभनु विशेष क्षेत्र पछिको तपाईँको चाहिँ महाशाखा विशेष क्षेत्र विषयको क्लस्टर पिच्छे र तपाईँको चाहिँ नेपाल सरकारले को विभाग कार्यविभाग नियमले भने अनुसार चाहिँ मन्त्रालय रहने भयो भन्छु मैले।
0: पूर्वाधार विकास मन्त्रालयमा वैकल्पिक ऊर्जा र सिंचाइलाई राखिएको छ भन्ने देखिएको छ, अब यो के आधारमा त्यहाँ राखिएको होला भने धेरैलाई कन्फ्युज रहेछ, तपाईँ कन्फ्युजमा त हुनुहुन्न नि?
1: मलाई चाहिँ यो वैकल्पिक ऊर्जालाई अब कहाँ राख्ने, वैकल्पिक ऊर्जा पहिला म पनि त्यसलाई समन्वय गर्ने निकायमा थिएँ, वैकल्पिक ऊर्जा चाहिँ कहिले विज्ञान प्रविधिमा, कहिले वातावरणमा, कहिले ऊर्जामा, कहिले जलस्रोतमा गाभिएर गयो होइन, भनिसकेपछि त्यसलाई चाहिँ मलाई चाहिँ सबभन्दा राम्रो चाहिँ त्यो चाहिँ वातावरण वा विज्ञान प्रविधि सँग जोडिएको जुन ठाउँमा जोडिन्छ त्यहाँ राख्नु पर्थ्यो जस्तो मलाई लाग्छ। अर्को कुन भन्नुभयो यहाँले?
0: सिंचाइलाई पनि पूर्वाधारमा राखिएको छ।
1: सिंचाइ चाहिँ यसो भयो, सिंचाइ चाहिँ तपाईँको चाहिँ यसलाई सिंचाइ मिल्ने ठाउँ भनेको चाहिँ कि कृषिमा हो, कृषिको लागि हामीले चाहिँ सिंचाइ गर्ने हो कि अलिअलि भूमि हो, भूमिमा अलिअलि कुरा नगरौँ, त्यसले सिंचाइ चाहिँ कृषिसँग रिलेटेड हो र अर्को कुरा चाहिँ सिंचाइ चाहिँ कृषिको पूर्वाधार पनि भएको हुनाले म त के भन्छु त भन्दा सिंचाइ जलस्रोतको पूर्वाधार, सिंचाइको पूर्वाधार अथवा खानेपानीको पूर्वाधार अथवा तपाईँको चाहिँ सड़कको पूर्वाधार, रेलको पूर्वाधार, सबै पूर्वाधार अथवा आवासको पूर्वाधार, सबै पूर्वाधारलाई एकै ठाउँमा राख्थ्यो भनेदेखि हुन्छ र यो पूर्वाधार नभनिकन यसलाई चाहिँ भौतिक तपाईँको चाहिँ पूर्वाधार अथवा भौतिक योजना भनेर भन्दाखेरि पनि हुन्थ्यो, पहिला त्यही रूपमा थियो यहाँलाई थाहा छ।
0: अब यसले गर्दा चाहिँ कर्मचारीहरूको वृत्ति विकास बरुवामा चाहिँ असर गर्छ भन्ने गुनासो सुनिएको छ, तपाईँलाई त्यस्तो लाग्छ लाग्दैन?
1: तत्कालको लागि त्यो ठ्याक्कै लाग्छ त यहाँले भन्नुभएको जस्तो, किनभनेदेखि अब प्राविधिक मन्त्रालयहरूमा मलाई लाग्छ एउटा सचिवको पद जम्मा 3-4 सचिव थियो, त्यो एउटा सचिवको पद चाहिँ कट छ होइन, त्यस कारणले गर्दाखेरि अलिकति त्यहाँ प्राविधिकहरू जो मुखमुखमा प्रमोसन हुन भएर बस्न खोज्नु भएको थियो उहाँहरूलाई असिलो पर्नुभयो। अर्को कृषि तपाईँको चाहिँ भूमि व्यवस्थासँग रिलेटेड पशुपन्छीसँग रिलेटेडमा पनि एउटा सचिवको पद काटे जस्तो लाग्छ मलाई। त्यो काटिँदाखेरि उहाँ जो प्रमोसनको मुखमा पुगेर बस्नु भएको छ उहाँहरूको पद काटियो होइन, तिन चारवटा चारवटा चाहिँ सचिवको पद काटिने बित्तिकै उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने, त्यस्तै तपाईँको चाहिँ उसमा चाहिँ यो संघीय मामला सामान्य प्रशासन हेर्ने एउटा सचिव अनि गरिब निवारण सहकारी हेर्ने भूमि व्यवस्था हेर्ने

0: को सचिव अब त्यहाँ पनि तपाईको चाहिँ एउटा मात्रै सचिव भइसकेपछि त्यो एउटा सचिवलाई संक्रमणमा कसरी गरी व्यवस्थापन गरौला तर जो मुखमा आएर बसेको थियो त्यसलाई चाहिँ तपाईँको चाहिँ काट्यो यसले गर्दाखेरि चाहिँ कहाँसम्म असर पर्छ त भन्दाखेरि चाहिँ सचिवको पदका तपाईँको चाहिँ मिलान गर्नुपर्ने भएपछि सहसचिवको दरबन्दी पनि तपाईँको चाहिँ दुई तीनटा सहसचिव दरबन्दी उसले खाइदिन्छ त्यो घट्यो दुई तीनटा सहसचिव भनेको तीन चारवटा उपसचिवको सात आठवटा उपसचिवको पद पनि घट्छ सातवटा उपसचिवको भनेको चाहिँ बीसवटा एक्काइसवटा तपाईँको चाहिँ शाखाको पनि घट्छ यहाँभन्दा तल त हामी नजाउँ यति चाहिँ पदहरू तत्कालको लागि घट्न सक्छ त्यस कारण चाहिँ धेरै घट्ने होइन थोरै घट्छ त्यो थोरै घटेको अवस्थामा चाहिँ जो तपाईँको वृत्ति विकासको अथवा चाहिँ बढुवाको मुखमा पर्नुभएको पदाधिकारी हुनुहुन्थ्यो व्यक्ति हुनुहुन्थ्यो उहाँलाई चाहिँ तपाईँको चाहिँ तत्काल चाहिँ संक्रमणको लागत अथवा चाहिँ यो मर्जिङ गरेको मन्त्रालय मर्जिङको मन्त्रालय एकीकरणको चाहिँ भार चाहिँ उहाँमाथि पर्छ
1: अब यसले कर्मचारीको मनोबल कमजोर बनाउने र कार्य सम्पादनमा पनि असर गर्ने कुरा पनि गाई गुई सुनिएको छ त्यस्तो हुन्छ कि हुँदैन होला
0: त्यो हुन्छ मलाई चाहिँ के लाग्छ त भन्दाखेरि चाहिँ त्यसले मनोबललाई अलिकति कर्मचारी भन्ने चाहिँ एउटा यस्तो वर्ग हो जसले चाहिँ वृत्ति विकासलाई असाध्यै आफ्नो चाहिँ वृत्ति सेवालाई पनि त्यत्तिकै महत्व दिन्छ उसले वृत्तिलाई त्यत्तिकै महत्व दिन्छ अझ कतिपय अवस्थामा चाहिँ वृत्तिलाई बढी महत्व दियो भनेर हामी गाह्रो पनि लागेको छ त्यस कारणले गर्दा वृत्तिजीवी हो कर्मचारी वृत्ति भनेको आफ्नो वृत्ति कसरी बढ्छ कसरी मैले चाहिँ मेरो स्पेस कहाँनिर हुन्छ मैले कसरी प्रमोसन पाउँछु मैले कसरी चाहिँ तपाईँको तालिम पाउँछु भन्ने विषयमा चाहिँ उसको पहिलो ध्यान पहिलो चाहिँ तपाईँको चाहिँ दृष्टिकोण पहिलो चाहिँ तपाईँको प्राइमेसी नै ऊ त्यहाँनिर हेर्छ कानून बन्यो भने ती नै हेर्छ त्यस कारणले गर्दाखेरि चाहिँ कर्मचारीको मनोबल अलिकति चाहिँ तपाईँको सुरुमा अलिअलि घट्न सक्छ कर्मचारीको मनोबल घट्ने अरू अरू पनि कुराहरू एउटा कुराहरू भएका छन् कर्मचारीलाई चाहिँ तपाईँको चाहिँ यो मनोबल नघटाउनको लागि चाहिँ एउटा मार्गदर्शन अथवा चाहिँ तपाईँको चाहिँ एउटा रियल अभिभावक कस्तो राजनीतिक कार्यकारीले लिनुपर्ने अवस्था अरू तटकारो पनि देख्छु मैले किनभनेदेखि कर्मचारी भनेको संवेदना भएको संयन्त्र हो उसँग संवेग हुन्छ उसँग भावना हुन्छ उसँग इमोसन हुन्छ अब उसलाई अलिकति मात्रै तपाईँको चाहिँ भावनामा ठेस पुग्ने गरी चाहिँ कुनै तपाईँको चाहिँ पोलिटिकल अथवा चाहिँ तपाईँको नन पोलिटिकल तपाईँको चाहिँ एजुकेटिभ अथवा चाहिँ नेतृत्व जसले जे भने पनि उसलाई चाहिँ अलिकति चाहिँ अस्चिलो फिल गर्छ त्यस कारणले चाहिँ उसले यस्तो अस्चिलो फिल गर्न नसक्ने गरी व्यवहार गर्नुपर्छ त्यसमा सतर्कता सावधानी चाहिन्छ
1: हुन्छ समय दिनुभयो धन्यवाद छ यहाँलाई
0: हस् धेरै धेरै धन्यवाद यहाँलाई पनि
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईबी बैंक सबैका लागि बैंक This home 500 यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ आजलाई बिदा दिनुहोस् नमस्कार

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747 98-470-52-954 98-72-84-700 र 98-70-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: अनुरोधक
5: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847883438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
7: एसए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट, फाइनान्स, कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
8: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि, साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
7: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालजन्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसई ग्रेड सिक्सको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
8: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 0175539662, मोबाइल नम्बर 9861709146, 9857059158, 9745551 र 9686984।
9: एभरेस्ट सदैव उच्च।
10: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
11: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल अस्पताल श्रवण पथ बोटवल साझा हस्पिटल को अगाडि।
11: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
13: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
13: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
14: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
13: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
15: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची कपिलवस्तु। सम्पर्क नम्बर 98570

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: दाजु एक कप चाय के 30 रुपया कतरा महंगा, आजकल त कुछ चीज में फिर पैसा असूल नहीं हुई ना।
2: उठ जे भाई, अब एनसेल में पैसा असूल
1: हो का?
2: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती, तब नहीं हुई ते पैसा वसूल। गजब बात है, अब मैं फिर पैसा वसूल करें। आजू *123# डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी। एनसेल नेपाल के लग।
3: कैंसर को संपूर्ण उपचार विराटनगर में, सभी प्रकार का कैंसर को उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक विराट कणे।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेसन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
8: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
7: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
8: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
7: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
8: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
7: फिजियोथेरापी विशेषज्ञ सेवा,
8: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भयो, कला बोलाउने होला।
2: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कतिर रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कतिर रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144-49750 र 98-36-31-393।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9875052004
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ सब एकदम खुसी हुन्छ तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz सँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एक किसिम पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
6: 7.5 खर्ब नाग्यो बेरुजु खर्च। बेरुजु रकम एक वर्षमै थपियो 88 अर्ब। सिंहदरबार भित्रकै जग्गा पनि अतिक्रमण। स्थानीय तहको पुनर्संरचना गर्ने तयारी। सर्वोच्चबाट धमाधम उल्टिँदै सरकारका निर्णय। एमाले अध्यक्ष ओलीमाथि राजनैतिक दबाव निरन्तर बढ़दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको अकबरे खेतीका लागि अनुदान कृषक आकर्षित शीर्षकको शुभ समाचार।
7: दक्षिण पर्वतको पयौं गाउँपालिकाले अकबरी खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित अकबरे खुर्सानी डल्ले खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पयौं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए। चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाको कृषि शाखा मार्फत कृषि समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए। गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्याङ्कनपछि 4 कृषि फार्म छनौट गरी कार्यक्रम अगाडि बढ़ाइएको छ। छनौटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बेउबीजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: koşarmak. Kompton Branca Air Cooler, Ceiling Fan, Sand Fan. Mixer ra iron ko kharid ma exciting offer paunu hos. Har ek 15 din ma Kompton ko mixer ra bumper lock drama, Mightya double door refrigerator jitne mauka pani. Nagrikta matra bhai puksa sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर वित्तीय अनुशासनमा चुनौती 7.5 खर्ब नाग्यो बेरुजु एक वर्षमै थपियो 88 अर्ब शीर्षकको खबर आजको हिमालय टाइम्सको मुख्य खबरका रूपमा छापिएको छ प्रत्येक वर्ष हिसाब नखुलेको रकम थपिँदै जाँदा सरकारको बेरुजुको आकार बढ़दै गएको छ महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 63 औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको बेहिसाब रकमको आकार बढ़दै जाँदा वित्तीय अनुशासनमा चुनौती बढ़ेको औंल्याइएको छ महालेखा परीक्षक तोयम रायले नेपालको संविधानको धारा 294 को एक बमोजिम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको प्रतिवेदन अनुसार कार्यालयले गत आर्थिक वर्ष संघीय प्रदेश स्थानीय तह र अन्य संस्थाहरूमा समेत गरी कुल 94.5 करोड़ 98 लाख रूपियाँको लेखा परीक्षण सम्पन्न गरेको थियो लेखा परीक्षणबाट उक्त एक आर्थिक वर्ष 81-82 मात्रै 88.9 करोड़ 11 लाख रूपियाँ बेरुजु थपिएको छ महालेखा परीक्षकको पछिल्लो विवरण अनुसार संघीय प्रदेश स्थानीय तह र विभिन्न समितिहरूको यस अघिको बाँकी अध्यावधिक बेरुजु 6.67 करोड़ 8 करोड़ 11 लाख रूपियाँ बराबरको रहेको थियो पछिल्लो आर्थिक वर्षको बेरुजु थपिँदा हालसम्म सरकारको कुल औद्योगिक बेरुजु 7.55 करोड़ 17 करोड़ 22 लाख रूपियाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको छ विगतका वर्षहरूमा देखिएको बाँकी बेरुजु र यस वर्षको थप रकम समेत जोड्दा नेपालको कुल औद्योगिक बेरुजु 7.5 खर्ब माथि नागेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ महालेखाको तर्फको बेरुजु थपिँदा हालसम्म सरकारको कुल औद्योगिक बेरुजु 7.55 करोड़ 22 लाख रूपियाँ पुगेको

0: खर्ब 78 अर्ब 53 करोड़ 64 लाख रूपियाँ रहेको छ। स्थानीय तहको बेरोजु पनि 2 खर्ब 20 अर्ब रूपियाँ रहेको छ। संघीय मन्त्रालयहरू मध्ये अर्थ मन्त्रालयको बेरोजु सबैभन्दा बढ़ी देखिएको छ। संघीय सरकारी निकायको कुल बेरोजु अर्थ मन्त्रालयको हिस्सा 70.36% अर्थात 3 खर्ब 76 अर्ब 33 करोड़ रहेको छ। यस्तै स्थानीय तहहरूमा सफ्टवेयर खरिद तथा उपयोगमा अनियमितता देखिएको महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
1: सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा गोर्खापत्र खबर लेख्छ। खोलानाला नदी र सड़क किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मेचिएको अथवा अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाट मिचेर अतिक्रमण गरिएको हो। अनाङ नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमीन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग को प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमणमा भएको पाइएको हो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ।
0: सरकारको निर्णयमा अदालतको रोक, प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका 4 महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। त्यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक 1 जेठमा 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। यसअघि सोमबार सर्वोच्चका छुट्टाछुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा तत्कालीन अन्तरिम आदेश जारी गरेका थिए। यस्तै 25 वैशाखमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेता उल्लेखित 4 आदेश जारी गरिएका हुन्। परिषदले शर्मालाई गत 24 वैशाखमा प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। अदालतको आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउने छैन। यस्तै भन्सार शुल्क सम्बन्धी अन्तरिम आदेश शुक्रबार न्यायाधीश द्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले जारी गरेको हो। यता पूर्व न्यायाधीश कृष्ण जंग राय माझी भन्छन्, जब बलियो जनमत सहित सरकार आउँछ त्यो अलि निरंकुश खालको हुन्छ, त्यसले प्रक्रिया मिच्छ, यसमा न्यायिक हस्तक्षेप र निरपेक्षण अदालतले नै गर्ने हो। यता पूर्व न्यायाधीश फोरमका पूर्व अध्यक्ष टोप बहादुर सिंह भन्छन्, कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने नै अदालतले हो। अदालत आफै खोजेर जाँदैन, कसैले रिट ल्याए संविधान र कानून हेरेर निर्णय दिन्छ, अहिले भएको यही हो। यता वरिष्ठ अधिवक्ता विपिन अधिकारीको मत छ, एउटा पक्षको मात्रै कुरा सुनेर अदालतले निर्णय गर्दैन, अर्को सुनवाईमा इजलासलाई कारण बुझाउन सके अन्तरिम आदेश खारेज हुन सक्छ, सरकार भर्सेस अदालत भयो भन्न मिल्दैन।
1: स्थानीय तहको पुनर्संरचना तयारी शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडि मात्र स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन

0: भन्दा छ महिना अगाडि स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 वटा स्थानीय तहका भौगोलिक सिमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यावहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्र संशोधित विधेयकको मसौदा सार्वजनिक गर्ने तयारी गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको जनसंख्या सिमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि छ।
1: निर्वाचनको समीक्षा चल्दै एमाले नेतृत्व अध्यक्ष ओलीमाथि राजनैतिक दबाव बढ़दै शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो 1 बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गरेको बैठक 2 दिन पछाडि धकेलिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज आइतबार पर्ने मदन आश्रित स्मृति दिवसको तयारीमा नेताहरू जुट्नुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो। बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरू स्मृति दिवसको कार्यक्रमका लागि उपत्यका बाहिर जानुपर्ने भएका कारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको बताइएको छ। गत मंगिर 27 देखि 3 गतेको पुषसम्ममा सम्पन्न 11 महाधिवेशनपछि एमालेको यो बैठक सचिवालयको पहिलो बैठक 8 बैठक हो। अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनैतिक घटनाक्रमका कारणले पनि लामो समयदेखि सचिवालय बैठक बस्न नसकेको बताइएको छ। कार्य विभाजन कि निर्वाचनको निर्मम समीक्षा, ओलीलाई छाड्दै विश्वास पात्र, युवा विद्रोह र विद्या भण्डारीको एमाले प्रवेश, कम्युनिष्ट एकताको कार्ड र नेताहरूको आशंका लगायतका विषयहरू अहिले नेकपा एमालेभित्र पेचिलो रूपमा उठिरहेका छन्।
0: अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै कान्तिपुर खबर लेख्छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशील स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सर्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको छ। विकासशील मुलुकमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा एकैपटक गुम्ने, पश्चिम एशियामा जारी तनावका कारण अर्थतन्त्रमा बढ़ेको जोखिम, नेपालसँगै स्तरोन्नतिको सूचीमा रहेको बंगलादेशले समय पर सार्न राष्ट्रसंघलाई आग्रह गरेको र निजी क्षेत्रको आग्रहलाई समेत दृष्टिगत गरी नेपालले पनि समयसीमा बढ़ाउन आग्रह गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारीले जनाए। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोनी मोगले बीच छलफल भएर पत्र पठाउने सहमति भएको ती अधिकारीले बताए। नयाँ सरकार गठन भएको छ। आर्थिक आधार तयार पार्न कम्तीमा 2 देखि 2.5 वर्ष लाग्ने देखिएको छ। उनले भने निर्णय भइसकेपछि फेरि तल झर्न नपरोस् भनेर पनि समयपछि धकेल्न आग्रह गर्ने तयारी हो। राष्ट्रिय योजना आयोगले स्तरोन्नतिको समय 3 वर्ष सार्ने बारे सरकारलाई आफ्नो राय दिइसकेको छ।
1: भारतले बढ़ायो नाकामा निगरानी, प्रविधियुक्त जाँचले यात्रा झन्झट शीर्षकमा आजको अन्नपूर्णले खबर लेखेको छ। भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ। त्यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणहरूले आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानीयुक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरहरूले यात्रुहरूको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्रै अघि बढ़न अनुमति दिइने गरेको छ। त्यसका साथै यात्रुहरूलाई सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको छ। अब के को खुल्ला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्।